0: अभियानका क्रममा करिब 18,000 बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन्। अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकामा 18,309 जना बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका हुन्। जाँच गर्दा 88,205 बालबालिकामा शीघ्र कुपोषण रहेको पाइएको पोषण शाखा प्रमुख थापाले बताउनु भएको छ। सरकारले गत वैशाख 15 जेठ 15 गतेसम्म 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभएको छ। शीघ्र कडा कुपोषण सबैभन्दा बढी मध्य प्रदेशका 8,380, लुम्बिनीका 3,015, सुदूरपश्चिमका 1,758, कोशीका 1,590, कर्णालीमा 1,503, बागमतीमा 1,401 र गण्डकी प्रदेशमा 662 जनामा देखिएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तै शीघ्र कुपोषण पनि सबैभन्दा बढी मध्य प्रदेशमा 38,948 जना बालबालिकामा देखिएको पोषण शाखा प्रमुख थापाले बताउनु भएको छ। उहाँका अनुसार लुम्बिनीमा 17,879, सुदूरपश्चिममा 9,344, कोशीमा 6,596, बागमतीमा 6,480, कर्णालीमा 5,989 र गण्डकी प्रदेशमा 2,969 जनामा देखिएको छ। शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेर अनुसार तौल नहुने र लुरे हुने गर्छन्। तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई लक्षित गरी उद्यमशीलता तालिम प्रदान गरेको छ। उद्यम र व्यवसाय सम्बन्धी आधारभूत ज्ञान सेप प्रदान गरी उद्यमशीलता प्रवर्धन गर्न तालिम आयोजना गरिएको हो। बबिता राईको यो रिपोर्ट।
1: तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गरी उद्यमशीलता तालिम प्रदान गरेको छ। उद्यम र व्यवसाय सम्बन्धी आधारभूत ज्ञान सिप प्रदान गरी उद्यमशीलता प्रवर्धन गर्न तालिम आयोजना गरिएको हो। 5 दिन सञ्चालन भएको तालिममा पालिकाका 25 जनाले सहभागिता जनाएका छन्, जसमा वैदेशिक रोजगारबाट फर्किएका र केही जाने तयारीमा रहेका युवाहरू छन्। 18 वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका म्याङ्लुङ 1 दाहाल गाउँका बखत भण्डारीले तालिमले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न
2: समग्रमा यो 5 दिनको बसाइबाट चाहिँ बेसिकमा चाहिँ सिक्यो होइन, सफल व्यवसाय कसरी हुन सकिन्छ भन्ने कुरा, त्योभन्दा अरू भनेको चाहिँ आफू कटिबद्ध भएर लाग्नु पर्यो, त्यो कुराहरू पनि सिक्यो। म अलिकति पोजिटिभ तरिकाले नै आएको र यो ट्रेनिङले अझ त्यसमा चाहिँ बल पुर्याएको छ, हेर्दैछु एउटा व्यवसायमा चाहिँ इन्भल्भ हुने चाँडै नै।
1: त्यस्तै म्याङ्लुङ नगरपालिका 9 साब्लाकी कमला तामाङले तालिम पछि भने उद्यमी बन्ने सोच आएको बताउनुभयो। सानो लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिने कुरा भएको उहाँको भनाइ छ। तालिममा सिकेको व्यवसाय सञ्चालन सम्बन्धी सिपलाई व्यवहारमा उतार्न लोकल कुखुरा पालन गर्ने सोच आएको उहाँले सुनाउनुभयो।
3: यहाँ अब यस तालिममा चाहिँ हामीले रोजगारीहरू यसरी गर्नुपर्छ होइन, तालिमबाट सिकेको कुराहरूलाई धेरै राम्रो लाग्यो, काम हामीले गर्यौँ भने यहीँ पनि खर्च पर्छ, पैसाहरू निकाल्न सकिन्छ भन्ने कुरा सिक्यो। यो तेह्रथुम जिल्लामा अलिक यो लोकल कुखुराको अभाव छ कि, त्यो पालन गर्छु भन्ने सोच गरिराखेको छु।
1: तालिममा उद्यम सञ्चालन गर्ने तरिका, लगानी व्यवस्थापन, वित्तीय साक्षरता तथा बैंकिङ ऋण सम्बन्धी जानकारीका साथै मनोसामाजिक परामर्श समेत प्रदान गरिएको म्याङ्लुङ नगरपालिकाका सामाजिक विकास अधिकृत जगदीश सुवेदीको भनाइ छ।
4: हाम्रो स्थानीय स्तरमा सम्भाव्य उद्यम व्यवसायहरू के हुन सक्छन्, त्यसको पहिचान हामी कसरी गर्न सक्छौँ होइन, अब कुनै पनि व्यवसाय गर्नु पूर्व हामीले त्यो व्यवसायमा त लगानी गर्नुपर्ने हुन्छ, त्यसरी त्यो व्यावसायिक योजनाहरू बनाउने सन्दर्भमा पनि हामीले कुरा गऱ्यौँ र अलिकति समस्याको रूपमा देखेको यो वैदेशिक रोजगारीबाट फर्किएका रहँदा र यहाँ फर्किँदा पनि अलिकति यो मनोसामाजिक समस्याले पनि कतिपय चाहिँ ग्रस्त हुनुहुन्छ भन्ने कुराहरू पनि हामी यो सेसन सञ्चालन गर्ने क्रममा चाहिँ उहाँहरूले छलफलमा उठाउनु भएको थियो। मनोसामाजिक परामर्श एउटा सेसन मार्फत चाहिँ त्यसको बारेमा छलफल गर्दा अगाडि
1: नगरपालिकाले रोजगारीमूलक सिप विकासका लागि अहिले सेवा क्षेत्रभित्रका नागरिकका लागि ब्युटिसियन, बारिस्टा, हाते ट्र्याक्टर मर्मत, ड्राइभिङ र कुक सम्बन्धी तालिम समेत सञ्चालन गरिरहेको छ। स्थानीयको क्षमता अभिवृद्धि र सिप विकास गरी स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले यी तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
5: BFBS गोर्खा रेडियो हो।

स्कटल्याण्डले 28 वर्षमा पहिलोपटक विश्वकपको तयारी गर्दा उत्साह बढ्दै गएको छ। बोस्टनमा हाइटी विरुद्धको उद्घाटन खेलअघि हजारौं प्रशंसकहरू अमेरिका पुगेका छन्।

0: यसै बीच घर फर्केका समर्थकहरूले बिहान सबेरै खेल हेर्न सकुन् भनेर स्कटल्याण्ड भरिका पब अबेरसम्म खुला राखिने भएको छ। सोमबार स्कटल्याण्डमा विदा पनि छ। स्कटल्याण्ड र हाइटीको खेल अहिले बिहान नेपाली समयअनुसार पाउने 7 बजे शुरू हुँदैछ। फिफा विश्वकप फुटबलमा आज बिहान पाउने 10 बजे अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। फिफा विश्वकप अन्तर्गत समूह बीको खेलमा कतारले स्विजरल्याण्डलाई 1-1 बराबरीमा रोकेको छ। 5 पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप 2026 को पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकिएको हो। यसअघि सन् 2018 पनि ब्राजिलले पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेलेको थियो। अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलमा दुवै टीमले पहिलो हाफमै गोल गरेका थिए। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्शन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67 करोड़ 1 लाख बजेट विनियोजन गरेको छ।
1: हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि आर्थिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि निर्माणाधीन सीताबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड़ बजेट विनियोजन गरेको छ। ग्वारको सत्तो बाटो एकान्तकुना फ्लाइओभरका लागि 12.66 करोड़ जुटाइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3.77 लाख 80 हजार बजेट जुटाइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11.48 लाख विनियोजन गरेको छ। त्यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1.90 लाख बजेट छुटाएको छ। यसै गरी सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5.60 लाख बजेट विनियोजन गरेको छ। यस्तै दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18.90 लाख, हात्तीसार बबई सुरुङ मार्गका लागि 7.56 लाख छुटाइएको छ। खुरकुट चियाबारी सुरुङ मार्गको अध्ययनका लागि 3.92 लाख, यसै गरी शिवपुर भालुवाङ सुरुङ मार्गका लागि 3.92 लाख रकम छुटाइएको छ। रानीघाट भोरीगाउँ सुरुङ मार्गका लागि 3.92 लाख बजेट छुटाइएको छ।
0: यो वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ।
1: यसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार्य योजना समेत स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती विष्णुमतीको दोबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा देखिन्छ। उहाँका अनुसार डुबानबाट कतै धेरै स्थान त कतै धेरै परिवार प्रभावित हुने देखिएको छ। नेपालका अनुसार वडा 14 सँगै वडा 13, 15, 29, 10, 16, 26, 32, 12 बढ़ी जोखिममा छन्। डुबान हुने ठाउँका आधारमा वडा नम्बर 30 21 ठाउँ, वडा नम्बर 4 र वडा नम्बर 32 10-10 ठाउँमा डुबानको जोखिम देखिन्छ। उहाँका अनुसार वडा 16 सबैभन्दा बढी प्रभावित हुने देखिन्छ। सामाखुसी विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब 1,600 परिवार प्रभावित हुने अनुमान गरिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा 26 1,255, वडा 3 950 र वडा 4 955 परिवार प्रभावित हुनेछन्। अनुमानका आधारमा निर्माण गरिएको पूर्व तयारी कार्ययोजनामा वडा स्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायतका आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र आधिकारिक टेलिफोन नम्बर तयारी अवस्थामा राखिएको काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागले जनाएको छ। जोखिम घटाउन, घटना भए उद्धार गर्न, राहत व्यवस्थापन तथा पुनर्लाभका लागि महानगरका 11 टिमलाई जिम्मेवारी कार्ययोजना तोकिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ।
0: कोशी प्रदेशको विराटनगरमा आज नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहको संयुक्त भेला हुँदैछ। अहिलेसम्मका खबर नै नमस्कार।

0: के गर्छ
1: लाग्पा खेली फेरि बच्चादेखि कुकुर बिरालो जस्तो झगडा
0: सौदा
1: लगाएर भित्र अन्त तँ चाहिँ के भएको
2: आउँदिन
1: आउँदिन आफै जा
2: साँच्चै के आउँदैनस्

0: फिफा विश्वकप फुटबलमा अहिले हाइटी र स्कटल्यान्ड बीच खेल भइरहेको छ। केही बेर अघिसम्म स्कटल्यान्ड एक गोलले अघि छ। खेलको 28 मिनटमा स्कटल्यान्डले गोल गरेको हो। यसअघि ब्राजिल र मोरक्को बीचको खेल बराबरी भएको छ। न्यूयोर्कको मेटलाइफ रंगशालामा आज बिहान ब्राजिल र मोरक्कोले एक एक गोलको बराबरी खेलेका हुन्। आज बिहान भएको अर्को खेलमा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडेका थिए। सान फ्रान्सिस्को रंगशालामा भएको खेलमा स्विजरल्याण्ड र कतारले एक एक गोलको बराबरी खेलेका हुन्। कोशी प्रदेशको विराटनगरमा आज नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहको संयुक्त भेला हुँदैछ। देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको कांग्रेस कोशी प्रदेश कार्य समितिका महामन्त्री भूपेन्द्र राईले जानकारी दिनुभएको छ। सामाजिक सञ्जालमा प्रचार प्रसारका लागि तयार पारिएको सामग्रीमा कोशी प्रदेश स्तरीय भेलालाई ऐतिहासिक वृहत भेला भनिएको छ। कोशी प्रदेश स्तरीय भेलामा 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेता कोइरालालाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको छ। यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेताहरू उपस्थित थिएनन्। कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य शुरू हुन लागेको महामन्त्री राईको भनाइ छ। भेलामा नेताहरू कृष्ण प्रसाद सिटौला, विजय कुमार गछिता, डाक्टर शशांक कोइराला, डाक्टर मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद प्रमुख वक्ता रहनुहुनेछ। इतर समूहले केन्द्रीय सदस्य राजीव कोइरालाको नाम पनि प्रमुख वक्ताका रूपमा राखेर प्रसार गरेको छ। तर उहाँले आफूसँग सल्लाह नै नगरी नाम राखिएको भन्दै आपत्ति जनाउनु भएको बताइएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै उद्यमशीलता तालिम दिएको छ। उद्यम र व्यवसाय सम्बन्धी आधारभूत ज्ञान सिप प्रदान गरी उद्यमशीलता प्रवर्धन गर्न तालिम आयोजना गरिएको हो। बबिता राईको रिपोर्ट।
1: तेह्रथुमको म्याङलुङ नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गरी उद्यमशीलता तालिम प्रदान गरेको छ। उद्यम र व्यवसाय सम्बन्धी आधारभूत ज्ञान सिप प्रदान गरी उद्यमशीलता प्रवर्धन गर्न तालिम आयोजना गरिएको हो। पाँच दिन सञ्चालन भएको तालिममा पालिकाका 25 जनाले सहभागिता जनाएका छन्, जसमा वैदेशिक रोजगारबाट फर्किएका र केही जाने तयारीमा रहेका युवाहरू छन्। 18 वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका म्याङलुङ एक दाहाल गाउँका बखत भण्डारीले तालिमले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न प्रेरणा मिलेको सुनाउनु भयो।
2: समग्रमा यो 5 दिनको बसाइबाट चाहिँ बेसिकमा चाहिँ सिकियो, होइन, सफल व्यवसाय कसरी हुन सकिन्छ भन्ने कुरा, त्योभन्दा अरू भनेको चाहिँ आफू कटिबद्ध भएर लाग्नु पर्यो, त्यो कुराहरू पनि सिकियो। म अलिकति पोजिटिभ तरिकाले नै आएको र यो ट्रेनिङले अझ त्यसमा चाहिँ बल पुर्याएको छ, हेर्दैछु एउटा व्यवसायमा चाहिँ इन्भल्भ हुने चाँडै नै।
1: त्यस्तै म्याङलुङ नगरपालिका 9 साबलाकी कमला तामाङले तालिम पछि भने उद्यमी बन्ने सोच आएको बताउनुभयो। सानो लगानीबाट पनि व्यवसाय शुरू गर्न सकिने कुरा भएको उहाँको भनाइ छ। तालिममा सिकेको व्यवसाय सञ्चालन सम्बन्धी सिपलाई व्यवहारमा उतार्न लोकल कुखुरा पालन गर्ने सोच आएको उहाँले सुनाउनु भयो।
3: यहाँ अब यस तालिममा चाहिँ हामीले रोजगारीहरू यसरी गर्नुपर्छ, होइन, तालिमबाट सिकेको कुराहरूलाई धेरै राम्रो लाग्यो, काम हामीले गर्यौँ भने यहीँ पनि खर्च पर्च पैसाहरू निकाल्न सकिन्छ भन्ने कुरा सिक्यो। यो 13 जिल्लामा अलिक यो लोकल कुखुराको अभाव छ कि, त्यो पालन गर्छु भन्ने सोच गरिरहेको छु।
1: तालिममा उद्यम सञ्चालन गर्ने तरिका, लगानी व्यवस्थापन, वित्तीय साक्षरता तथा बैंकिङ ऋण सम्बन्धी जानकारीका साथै मनोसामाजिक परामर्श समेत प्रदान गरिएको म्याङलुङ नगरपालिकाका सामाजिक विकास अधिकृत जगदीश सुवेदीको भनाइ छ।
4: हाम्रो स्थानीय स्तरमा सम्भाव्य उद्यम व्यवसायहरू के हुन सक्छन्, त्यसको पहिचान हामी कसरी गर्न सक्छौँ, होइन, अब कुनै पनि व्यवसाय गर्नु पूर्व हामीले त्यो व्यवसायमा त लगानी गर्नुपर्ने हुन्छ, त्यसैले त्यो व्यावसायिक योजनाहरू बनाउने सन्दर्भमा पनि हामीले कुरा गऱ्यौँ र अलिकति समस्याको रूपमा देखेको यो वैदेशिक रोजगारीबाट फर्किएका रहँदा र यहाँ फर्किँदा पनि अलिकति यो मनोसामाजिक समस्याले पनि कतिपय चाहिँ ग्रस्त हुनुहुन्छ भन्ने कुराहरू पनि हामी यो सेसन सञ्चालन गर्ने क्रममा चाहिँ उहाँहरूले छलफलमा उठाउनु भएको थियो। मनोसामाजिक परामर्श एउटा सेसन मार्फत चाहिँ त्यसको बारेमा छलफलहरू अगाडि
1: नगरपालिकाले रोजगारीमूलक सिप विकासका लागि अहिले सेवा क्षेत्रभित्रका नागरिकका लागि ब्युटिसियन, बारिस्टा, हाते ट्राक्टर मर्मत, ड्राइभिङ र कुक सम्बन्धी तालिम समेत सञ्चालन गरिरहेको छ। स्थानीयको क्षमता अभिवृद्धि र सिप विकास गरी स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले यी तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
0: आज दिउँसो कोशी प्रदेशका केही तथा मुलुकका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ। बागमती र गण्डकीका तराई क्षेत्रका साथै मध्य प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
5: BFBS Gorkha

0: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले अस्ति शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रीको चीन भ्रमणको औपचारिक जानकारी गराएको थियो। मन्त्री खनालले चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा असार 3 गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने परराष्ट्रले जनाएको छ। मन्त्री खनालले बेजिङमा चिनिया विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वार्तामा नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र सहयोगलाई अघि बढ़ाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ। यस्तै खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। सम्मेलनमा उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनाल बेजिङमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनुहुनेछ। यो कार्यक्रममा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। चीन भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल असार 3 गते काठमाडौँ फर्कने कार्यक्रम छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कणेललाई घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ। पोखराबाट खटिएको आयोगको टोलीले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा कणेललाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गर्नुभएको प्रेस विज्ञप्ति अनुसार कणेललाई सेवाग्राहीबाट 40,000 घुस लिएको अवस्थामा पक्राउ गरिएको हो। यस क्रममा घुस रकमसहित स्रोत नखुलेको 21,000 रूपियाँ समेत बरामद भएको उहाँले बताउनुभयो। कणेलमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता न्यौपानेको भनाइ छ। नेपाली सेना कञ्चनपुरको महाकाली पुलको गाइड बन्ड पुननिर्माणमा खटिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका 12 महाकाली नदीमा निर्माण भएको 4 लेनको पक्की पुलको उत्तरतर्फको ड्याम गाइड बन्ड पुननिर्माणमा हिजोदेखि सेना खटिएको हो। शुक्रबार मात्रै पुल योजना र गत वर्ष बाढ़ीले क्षति पुर्याएको गाइड बन्डको निरीक्षणका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पुग्नु भएको थियो। लगतै सरकारले क्षति भएको गाइड बन्ड पुननिर्माण गर्न र वर्षातमा हुन सक्ने सम्भावित क्षति कम गर्न शनिबारदेखि सेना खटाएको हो। सड़क डिभिजन कार्यालय कञ्चनपुरको अगुवाईमा सैनिक जनशक्ति परिचालन गरिएको हो। वाहिनीले योजना स्थलमा क्षति न्यूनीकरण गरी थप क्षति हुन नदिन 4 लेनको पुल संरक्षण र तटीय क्षेत्रको बस्ती जोगाउन काम थालेको छ। गत वर्षको बाढ़ीले गाइड बन्डको करिब 300 मिटर क्षेत्रमा क्षति पुर्याएको सड़क डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ। झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका 4 बस्ने 62 वर्षीय पद्मा पौडेलको ज्यान गएको हो। आज बिहान घरबाट बाहिर निस्कने क्रममा पौडेललाई हात्तीले आक्रमण गरेको थियो। हात्तीले कुल्चिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ। पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ। पूर्वाधार विकास मन्त्रालयले आउँदो आर्थिक वर्षमा 1 दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67 करोड़ 1 लाख बजेट विनियोजन गरेको छ।
1: हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि आर्थिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षको लागि निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड़ बजेट विनियोजन गरेको छ। ग्वारको सत्तो बाटो एकान्तकुना फ्लाइओभरका लागि 12.66 करोड़ जुटाइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। यसै सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट जुटाइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुमार्गका लागि 11,48,000 विनियोजन गरेको छ। त्यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुटाएको छ। यसै गरी सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरेको छ। यस्तै दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000, हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुटाइएको छ। खुरकुट चियाबारी सुरुङ मार्गको अध्ययनका लागि 3,92,000, यसै गरी शिवपुर भालुवाङ सुरुङ मार्गका लागि 3,92,000 रकम छुटाइएको छ। रानीघाट भुरी गाउँ सुरुङ मार्गका लागि 3,92,000 बजेट छुटाइएको छ।
0: कर्णाली एक्सले आगामी एनपीएलका लागि 7 खेलाडीलाई रिटेन गरेको छ। फिफा विश्वकप फुटबलमा स्कटल्याण्ड विजयी भएको छ। समग्र खबरै पनि नमस्कार।

0: વરસાઈને સમુદાયમાં
1: પેલાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: विश्वकपमा 28 वर्षपछि पुनरागमन गरेको स्कटल्याण्ड आजको खेलमा विजयी भएको छ. अमेरिकाको बोस्टन रंगशालामा हाइटीसँगको पहिलो खेलमा स्कटल्याण्ड 1-0 विजयी भएको हो. स्कटल्याण्डका लागि जोन मेकिनले गोल गर्नुभएको हो. उहाँले पहिलो हाफमा गोल गर्नुभएको हो. सन् 1998 पछि स्कटल्याण्ड विश्वकपमा हाल समावेश भएको हो. यो जीतसँगै स्कटल्याण्डले 3 अङ्क जोडेको छ. हाइटी भने विश्वकपमा 52 वर्षपछि खेलेको हो. हाइटीले यसअघि 1974 विश्वकप खेलेको थियो. अब आजको चौथो खेलमा अस्ट्रेलिया र टर्की भिड्दैछन्. खेल क्यानाडाको भ्यानकुभर स्टेडियममा नेपाली समय अनुसार अहिले 9:45 शुरू हुँदैछ. पोखरामा यो वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक आगमन भएको पाइएको छ. पर्यटक बढ्दा व्यवसायी खुशी भएका छन्. यो मध्ये गाडीमै सुत्ने र सड़कमा खाना पकाएर खाने धार्मिक पर्यटकहरूलाई छुट्टै व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ. पोखराबाट कृष्ण दवाड़ीको रिपोर्ट.
4: देशको पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ. यस वर्ष ठूलो संख्यामा भारतीय पर्यटक पोखरा भित्रिँदा यहाँको पर्यटन क्षेत्र उत्साहित बनेको हो. फेवातालमा डुङ्गा सैर गर्ने, विभिन्न गुफा तथा मठ मन्दिर जाने र पदयात्रामा जाने पर्यटकहरूले ती स्थानहरू भरिभराउ बनेका छन्. पोखरादेखि मुक्तिनाथसम्मको क्षेत्रमा उल्लेख्य मात्रामा भारतीय पर्यटकको उपस्थिति देख्न सकिन्छ. भारतीय पर्यटकहरू पोखराको मौसमसँग बढी खुसी छन्, साथसाथै यहाँको सौन्दर्यले समेत आकर्षित बनाएको उनीहरू बताउँछन्।
5: मेरा नाम शैलेश कुमार पासवान और मैं इंडिया से हूं। का मौसम काफी अच्छा है. मेरे वहाँ तो काफी ज्यादा टेम्परेचर, लेकिन हम लोग को यहाँ आके कल शाम को यहाँ पोखरा लेक के पास हम लोग आए तो यहाँ बारिश का आनंद लिए और मौसम काफी सुहावना रहा, बहुत अच्छा लगा.
4: होटल संघ पोखरा का अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली नयाँ वर्षदेखि नै पोखराको होटल भरिभराउ भएको बताउनुभयो. उहाँका अनुसार भारतीय पर्यटकका कारण पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान बनेको छ.
6: अहिले वास्तवमा भारतीय पर्यटकहरू अहिलेसम्मकै मेरो विचारमा, मैले यो टुरिज्ममा 32 वर्ष बिताएँ र यो लेभलको पर्यटकहरू, यति धेरै पर्यटकहरू सायद पहिलो पटक जस्तो मलाई लाग्छ. किनभने यो बेलामा हाम्रा होटलको अकुपेन्सी 90% भन्दा बढी, करिब 90% को हाराहारीमा केही दिन अगाडिबाट अहिलेसम्म, अहिले केही कमी भए तापनि बिचको समयमा करिब 1 महिनाभन्दा बढी चाहिँ भारतीय पर्यटकहरू, जब हामी नेपाली नयाँ वर्षको चरणमा थियौँ त्यति बेलाबाट चाहिँ अहिलेसम्म, अहिले हामी लगभग चाहिँ जेठको अन्तिम अन्तिममा छौँ, 1 महिनाभन्दा बढी भारतीय पर्यटकहरू, हरेक प्रकारका पर्यटकहरू चाहिँ पोखरामा आएको अवस्था छ. र मोदीजीले यो पटक हामीसँग जुन डलर हो यसलाई अलिक सञ्चित गर्नुपर्ने अवस्था छ. त्यसैले गर्दा जहाँ हाम्रो भारतीय मुद्रा प्रयोग गर्न सकिन्छ त्यो देशको भ्रमण गर्नको लागि भनेर पनि उहाँहरूलाई प्रोत्साहित गरेको कारणले पनि यो पटक अझ धेरै बढी भारतीय पर्यटक आएको अवस्था छ.
4: ठुलो संख्यामा भारतीय पर्यटक भित्रिँदा फोहोर मैला बढेको भन्ने गुनासा समेत आएका छन्। राजमार्गमा नै पर्यटकले खाना बनाएर खाने, गाडीमै सुत्ने गरेको कतिपयको भनाइ छ. तर तान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धार्मिक पर्यटकलाई समेत व्यवस्थित गर्नुपर्ने र नकारात्मक सन्देश दिन नहुने बताउनुहुन्छ.
7: त्यस्ता क्याटेगोरीका पर्यटनलाई हामीले कमसेकम धर्म यो धार्मिक स्थल बनाएर हुन्छ कि अब त्यो उहाँहरूलाई व्यवस्थापन गरेर ठाउँ ठाउँमा यस्ता सेन्टरहरू बनाउन सकियो भने उहाँहरू त्यहीँ गएर खानपान व्यवस्थापन, कपडा धुने नहुनेदेखि गर्न सक्नुहुन्छ. र हामीले यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ. धार्मिक पर्यटन महत्त्वपूर्ण पाठ हो, उहाँहरू पनि एउटा नागरिक अधिकारको हिसाबले पनि त्यो ठाउँमा भिजिट गर्ने कुरा हुन्छ.
3: नेपाली चियामा भारतले कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगहरू समस्यामा परेका छन्। सूर्योदय अर्थोडक्स ट्री प्रड्युसर्स एसोसिएसन नेपालका एसोसिएसन नेपालले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ. संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ. उद्योगमा 7 लाख किलोभन्दा बढी तयारी चिया थन्किएको उद्योगीको भनाइ छ. भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसनका अध्यक्ष डिली श्रेष्ठले बताउनु भएको छ. किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको तर बजारमा बिक्री भने हुन नसकेको उहाँले बताउनुभयो. किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ. भारतले सन् 2026 मे 1 नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर एसओपी लागू गरेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। आज विश्व रक्तदाता दिवस मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाऊ नाराका साथ मनाइँदैछ। सुरक्षित रगत र रगतजन्य पदार्थको आवश्यकता बारे चेतना अभिवृद्धिका साथै निशुल्क र स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाता प्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जुन 14 मा यो दिवस मनाइन्छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: PFBS Gorkha Radio हो, यो PFBS Gorkha Radio हो,
1: सैन्य समुदाय मा,
2: बिलाइन भरी,
1: on air,
2: app मा,
1: अनि smart speaker मा भन्नुहोस्,
3: play PFBS,
2: यो PFBS Gorkha Radio हो,

0: भोजपुर पौवा दुङमा गाउँपालिकाका किसान अदुवा खेतीमा आकर्षित हुन थालेका छन्। अदुवा खेती विस्तारका लागि गाउँपालिकाले 20 लाखको कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठूलो दुम्माको करिब 98 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभयो।
1: पौवा दुम्मा गाउँपालिकाको चाहिँ यो आर्थिक वर्ष 82-83 अदुवा कार्यक्रम मार्फत चाहिँ हामीले ठूलो दुम्मामा चाहिँ पालिका तर्फबाट उहाँहरूलाई 10 लाख रुपियाँ भुक्तानी हुन्छ भने उहाँहरूको साझेदारी गर्दा 10 लाख हुन्छ। त्यसमा चाहिँ हाम्रो 7 कृषि फर्मले यसमा काम गर्नुभएको छ। त्यो मध्येको एउटा अहिले हामीले हेरिरहेको फर्म हो। यसमा चाहिँ उहाँहरूले झन्डै टोटल गरेर 98 रोपनी जस्तोमा चाहिँ हाम्रो यो साल चाहिँ अदुवा खेती चाहिँ विस्तार भएर गएको छ।
0: पहिले मकै तथा अन्य बाली लगाउँदा बाँदरले धेरै नोक्सान पुर्याउने गरेका थिए। नेपाली चियामा भारतले कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग मर्कामा परेका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ। साथै उद्योगमा 7 लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले जानकारी दिनुभएको छ। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले सन् 2026 मे एकदेखि नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर एसओपी लागू गरेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आज सम्झौता हुनेमा आशावादी रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौता लगत्तै हर्मुज जलघाँटी तत्काल खुल्ने बताउनु भएको छ। सम्झौताका क्रममा इरानलाई कुनै पैसा नदिने पनि उहाँको भनाइ छ। मध्यस्थकर्ता पाकिस्तानले युद्ध अन्त्यका लागि अहिलेसम्मकै निकट पुगिएको बताएको छ। तर इरानी अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गर्ने मिति तोक्न हतार गर्न नहुने बताएका छन्। ट्रम्पको पहिलो कार्यकालमा उपविदेश मन्त्री भइसकेका डेभिड स्टारफिल्डका अनुसार पैसाको सम्झौता हुने सम्भावना देखिएको छैन।
2: He cannot by kinetic force or by rhetorical threat secure a restoration of the strait to the status quo ante. Can he do it by paying? Release of frozen assets. Look what's been done here. Iran has demonstrated the capacity to shut down the strait, affecting global markets.
0: विश्वकप फुटबल अन्तर्गत आजको खेलमा विजयी भएपछि स्कटल्याण्डले विजय उत्सव

0: मनाउँदैछ। यी फुटबल प्रशंसकहरू आजको फुटबल खेल हेर्न ग्लास्गोमा भेला भएका थिए। विश्वकपमा 28 वर्षपछि पुनरागमन गरेको स्कटल्याण्ड आजको खेलमा 1-0 विजयी भएको हो। अमेरिकाको बोस्टन रंगशालामा हाइटी संघको पहिलो खेलमा स्कटल्याण्डका लागि जोन मैगिनले पहिलो हाफमा गोल गर्नुभएको हो। बीएफपीएस फोर्सेस न्यूजका जो रसन बोस्टनमा हुनुहुन्छ।
1: The Tartan Army have waited to be at a World Cup since 1998 and their team has secured them a historic win. Scotland beating Haiti 1-0 thanks to John McGinn's 28-minute goal. Steve Clark's side could have been further ahead in the first half, but the second 45 was all about holding on. It was nervy, there was desperate defending, but that with some poor finishing from their opponents sees them start the group with 3 precious points.
0: सन् 1998 पछि स्कटल्याण्ड विश्वकपमा हाल समावेश भएको हो। यो जितसँगै स्कटल्याण्डले 3 अङ्क जोडेको छ। हाइटी भने विश्वकपमा 52 वर्षपछि खेलेको हो। हाइटीले यसअघि 1974 विश्वकप खेलेको थियो। विश्वकप फुटबलमा अहिले अस्ट्रेलिया र टर्की खेल्दैछन्। खेल क्यानाडाको भ्यानकुभर स्टेडियममा नेपाली समयअनुसार 9:45 सुरु भएको हो। केही बेर अघिसम्म अस्ट्रेलिया 1 गोलले अगाडि छ। झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परि 1 महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका 4 बस्ने 62 वर्षीय पद्मा पौडेलको ज्यान गएको हो। आज बिहान घरबाट बाहिर निस्कने क्रममा पौडेललाई हात्तीले आक्रमण गरेको थियो। हात्तीले कुल्चिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: स्विजरल्याण्डमा जनसङ्ख्या 1 करोडमा सीमित गर्ने विषयमा गरिएको जनमत संग्रहका लागि मतदान हुँदैछ। दक्षिणपन्थी दल स्विस पिपल्स पार्टीले प्रस्ताव गरेको योजनामा बहस हुँदै आएको छ। आवास, सार्वजनिक सेवा र वातावरणलाई दिगो बनाउन जनसङ्ख्या सन्तुलनमा ल्याउने योजना अघि सारिएको हो। जनमत संग्रहको नतिजा 24 घण्टाभित्रै आउनेछ। यो प्रस्ताव पारित भएमा स्विजरल्याण्ड जनसङ्ख्याको अधिकतम सीमा कायम गर्ने पहिलो मुलुक हुनेछ। मतदाताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
1: It's a pretty good idea not to overpopulate Switzerland, then it goes out of control.
2: For me personally, I think it's a bad idea. I mean, I'm as an immigrant myself, I've been living here for the past 5 years.
3: It's a terrible idea, I think. Catastrophic, actually.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आज सम्झौता हुनेमा आशावादी रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौता लगत्तै हर्मुज जलघाटी तत्काल खुल्ने बताउनु भएको छ। सम्झौताका क्रममा इरानलाई कुनै पैसा नदिने पनि उहाँले उल्लेख गर्नुभएको छ। मध्यस्थकर्ता पाकिस्तानले युद्ध अन्त्यका लागि अहिलेसम्मकै निकट पुगिएको बताएको छ, तर इरानी अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गर्ने मिति तोक्न हतार गर्न नहुने बताएका छन्। ट्रम्पको पहिलो कार्यकालमा उपविदेश मन्त्री भइसकेका डेभिड स्टारफिल्डका अनुसार पैसाको सम्झौता हुने सम्भावना
4: He cannot, by kinetic force or by rhetorical threat, secure a restoration of the strait to the status quo ante. Can he do it by paying release of frozen assets? Look what's been done here. Iran has demonstrated the capacity to shut down the strait, affecting global markets.
0: गोर्खा वेलफेयर ट्रस्टको इन्डिभिजुअल एड कार्यक्रम अन्तर्गत यो आर्थिक वर्षमा निर्माण गर्ने भनिएको धनकुटा त्रिशुलेकी पेन्सनर सुकमाया थापाको घर आउँदो आर्थिक वर्षमा निर्माण गरिने भएको छ। कुवेत जानुभएकी थापा खाडी युद्धका कारण धेरै समय उतै बस्नुपर्दा घर निर्माण आगामी आर्थिक वर्षका लागि सारिएको एडब्ल्युसी तेह्रथुमले जनाएको छ। तेह्रथुमका एडब्ल्युओ कुमार श्रेष्ठ
5: प्रोजेक्टहरू चाहिँ 7 घर यसपालि अप्रुभ भएकोमा एउटा चाहिँ नै बेनिफिसियरीले बनाउन नभ्याउनु भएको कारणले यो चाहिँ धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको त्रिशुलेमा हाम्रो सुकमाया थापा भन्ने विडो पेन्सनर हुनुहुन्छ। उहाँ चाहिँ बिरामी छोरी बिरामी भएर कुवेत फेब्रुअरीको 1 वीकतिर जानुभएको थियो अनि इरान इजरायल कन्फ्लिक्टले गर्दाखेरि उहाँ निकै समय अड्किनु भएर फर्किन पाउनु भएन र हामीले पछिलाई पोस्टपोन गर्यौँ। उहाँ त आउनु त आइसक्नु भएको छ र यति बेला सुरु गरेर यो आर्थिक वर्षमा नसकिने भएको भएर हामीले अर्को वर्षको लागि क्यारी फरवर्ड गरेछौँ।
0: आज सुन चाँदीको भाउ बढेको छ। सुनको भाउ आज तोलामा 1200 रुपियाँले बढेको हो। भाउ बढेर सुन आज तोलाको 2,93,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाउ तोलाको 2,92,000 रुपियाँ थियो, त्यस्तै आज चाँदी तोलामा 55 रुपियाँले बढेको छ। अस्ति शुक्रबार तोलाको 4,840 रुपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,895 रुपियाँ पुगेको महासंघले जनाएको छ। यो वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ।
6: यसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार्य योजना समेत स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती विष्णुमतीको दोबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा देखिन्छ। उहाँका अनुसार डुबानबाट कतै धेरै स्थान त कतै धेरै परिवार प्रभावित हुने देखिएको छ। नेपालका अनुसार वडा 14 सँगै वडा 13, 15, 29, 10, 16, 26, 32, 12 बढी जोखिममा छन्। डुबान हुने ठाउँका आधारमा वडा नम्बर 30 21 ठाउँ, वडा नम्बर 4 र वडा नम्बर 32 10-10 ठाउँमा डुबानको जोखिम देखिन्छ। वहाँका अनुसार वडा 16 सबैभन्दा बढी प्रभावित हुने देखिन्छ। सामाखुसी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब 1,600 परिवार प्रभावित हुने अनुमान गरिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ। वहाँका अनुसार वडा 26 1,255, वडा 3 950 र वडा 4 955 परिवार प्रभावित हुनेछन्। अनुमानका आधारमा निर्माण गरिएको पूर्व तयारी कार्ययोजनामा वडा स्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायतका आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र आधिकारिक टेलिफोन नम्बर तयारी अवस्थामा राखिएको काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागले जनाएको छ।
0: फिफा विश्वकप फुटबलमा आजको खेलमा अस्ट्रेलिया विजय भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: परराष्ट्र मन्त्री श्री शेर खनाल चीन पुग्नु भएको छ। चीनको औपचारिक भ्रमणका लागि आएका मन्त्री खनाललाई बेजिङमा स्वागत गरिएको नेपाली दूतावासले जनाएको छ। राष्ट्रदूतावासका चार्ज अफ अफेयर्स रोशन खनाल लगायत कर्मचारीहरूले मन्त्री खनालको टोलीलाई स्वागत गरेका छन्। खनाल चीनको चार दिने भ्रमणका लागि बेजिङ जानुभएको हो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह गर्दैछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्नो समकक्षी वाङ यीसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्राउने उद्देश्यले बेजिङ नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। कैलालीको गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दावी गरेको छ। कार्यालयका अनुसार भिरतर्फ धकलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरका रूपमा प्रयोग हुँदै आएको कबाडी संरचना भएको दावी गरिएको छ। कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डाक्टर राम विचारी ठाकुरले गाईमारी क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। यसअघि पनि वन कर्मचारीले टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि पुनः सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ। एचेट 29 गते पुनः अतिक्रमण हटाउने क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका थिए। आज सुन चाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा 1200 रुपियाँले बढेको हो। भाउ बढेर सुन तोलाको 2,93,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति शुक्रबार सुनको भाउ तोलाको 2,92,000 रुपियाँ थियो। चाँदी तोलामा 55 रुपियाँले बढेको छ। पोखरामा यस वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक आएका छन्। यहीबीच धार्मिक पर्यटकलाई सहज बनाउन छुट्टी व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायीले बताएका छन्। पोखराबाट कृष्ण तवाडी।
1: देशको पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ। यस वर्ष ठूलो संख्यामा भारतीय पर्यटक पोखरा भित्रिँदा यहाँको पर्यटन क्षेत्र उत्साहित बनेको हो। फेवातालमा डुङ्गा सैर गर्ने, विभिन्न गुफा तथा मठ मन्दिर जाने र पदयात्रामा जाने पर्यटकहरूले ती स्थानहरू भरिभराउ बनेका छन्। पोखरादेखि मुक्तिनाथसम्मको क्षेत्रमा उल्लेख्य मात्रामा भारतीय पर्यटकको उपस्थिति देख्न सकिन्छ। भारतीय पर्यटकहरू पोखराको मौसमसँग बढी खुसी छन्, साथसाथै यहाँको सौन्दर्यले समेत आकर्षित बनाएको उनीहरू बताउँछन्।
2: मेरा नाम शैलेश कुमार पासवान और मैं इंडिया से। का मौसम काफी अच्छा है। मेरे वहाँ तो काफी ज्यादा टेम्परेचर, लेकिन हम लोग को यहाँ आके कल शाम को यहाँ पोखरा लेक के पास हम लोग आए तो यहाँ बारिश का आनंद लिए और मौसम काफी सुहावना रहा, बहुत अच्छा लगा।
1: होटल संघ पोखरा का अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली नयाँ वर्षदेखि नै पोखराको होटल भरिभराउ भएको बताउनुभयो। उहाँका अनुसार भारतीय पर्यटकका कारण पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान बनेको छ।
3: अहिले वास्तवमा भारतीय पर्यटकहरू अहिलेसम्मकै मेरो विचारमा, मैले यो टुरिज्ममा 32 वर्ष बिताएँ र यो लेभलको पर्यटकहरू, यति धेरै पर्यटकहरू सायद पहिलोपटक जस्तो मलाई लाग्छ। किनभने यो बेलामा हाम्रा होटलको अकुपेन्सी 90%भन्दा बढी, करिब 90% को हाराहारीमा केही दिन अगाडिबाट अहिलेसम्म, अहिले केही कमी भए तापनि बिचको समयमा करिब 1 महिनाभन्दा बढी चाहिँ भारतीय पर्यटकहरू, जब हामी नेपाली नयाँ वर्षको चरणमा थियौँ त्यति बेलाबाट चाहिँ अहिलेसम्म, अहिले हामी लगभग चाहिँ जेठको अन्तिम अन्तिममा छौँ, 1 महिनाभन्दा बढी भारतीय पर्यटकहरू, हरेक प्रकारका पर्यटकहरू चाहिँ पोखरामा आएको अवस्था छ। र मोदीजीले यो पटक हामीसँग जुन डलर हो यसलाई अलि सञ्चित गर्नुपर्ने अवस्था छ, त्यसैले गर्दा जहाँ हाम्रो भारतीय मुद्रा प्रयोग गर्न सकिन्छ त्यो देशको भ्रमण गर्नको लागि भनेर पनि उहाँहरूलाई प्रोत्साहित गरेको कारणले पनि यो पटक अझ धेरै बढी भारतीय पर्यटक आएको अवस्था छ। ठुलो
0: अस्ट्रेलियाले फिफा विश्वकप 2026 विजयी सुरुवात गरेको छ। क्यानाडाको बिसी प्लेयर्स भ्यानकुभर स्टेडियममा भएको खेलमा टर्कीलाई 2-0 हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो। यस्तै विश्वकप अन्तर्गत आजको खेलमा विजय भएपछि स्कटल्यान्डले विजय उत्सव मनाउँदैछ। विश्वकपमा 28 वर्षपछि पुनरागमन गरेको स्कटल्यान्ड यो खेलमा 1-0 विजय भएको हो। अमेरिकाको बोस्टन रङ्गशालामा हाइटसँग खेल भएको थियो। खबर यति नै। नमस्कार, म महेन्द्र।
4: यो बीएफबीएस गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: कैलालीमा सडक छेउ व्यापारीको टेम्पो भिरबाट पल्टाएको घटनाको चौतर्फी विरोध पाएको छ। कङ्ग्रेस नेता डाक्टर चन्द्र भण्डारीले कैलालीको घटना अमानवीय भएको भन्दै सबै कुरा कानुनी दृष्टिबाट मात्र नहेरेर नागरिकको दर्द पनि हेर्न भन्नुभएको छ। पैसा भएको भए जङ्गलमा गएर काफल टिपेर टोकामा बेच्न र टेम्पोमा बसेर सामान बेच्न सडकमा गएर गुजारा चलाउने थिएन भन्दै भण्डारीले विवेक प्रयोग गर्न आग्रह गर्नुभएको छ। पढेर मात्र नहुने र अब कृतज्ञ बन्न दिन नहुने उहाँले बताउनु भएको छ। कैलालीको गोदावरी सामुदायिक वनको निषेध गरिएको ठाउँमा टेम्पो राखेर खानेकुरा बेचेको भन्दै वनका कर्मचारीले भिरबाट लडाएको टेम्पोको भिडियो आएका बेला भण्डारीको भनाइ आएको छ। वन कार्यालयले भने ठेलाको रूपमा प्रयोग भएको गाडी छेउमा राख्न खोज्दा भिरबाट खसेको दावी गरेको छ। नेपाली चियाले चियामा भारतले कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग मर्कामा परेका छन्।
1: 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3,00,000 किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ। साथै उद्योगमा 7,00,000 किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले जानकारी दिनुभएको छ। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले मे 1 नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर एसओपी लागू गरेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ।
0: गोर्खा वेलफेयर ट्रस्टको इन्डिभिजुअल एड कार्यक्रम अन्तर्गत यो आर्थिक वर्ष निर्माण गर्ने भनिएको धनकुटा त्रिशुलेकी पेन्सनर सुकमाया थापाको घर आउँदो आर्थिक वर्षमा निर्माण हुने भएको छ। कुवेत जानुभएकी थापा खाडी युद्धका कारण धेरै समय उतै बस्नुपर्दा निर्माण आगामी आर्थिक वर्षका लागि सारिएको एडब्लुसी तेह्रथुमले जनाएको छ। तेह्रथुमका एडब्लु कुमार श्रेष्ठ,
2: आइए भनेको इन्डिभिजुअल एड अन्तर्गतको प्रोजेक्टहरू चाहिँ 7 घर यसपालि अप्रुभ भएकोमा एउटा चाहिँ नै बेनिफिसियरीले बनाउन नभ्याउनु भएको कारणले यो चाहिँ धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको त्रिशुलेमा हाम्रो सुकमाया थापा भन्ने विडो पेन्सनर हुनुहुन्छ। उहाँ चाहिँ बिरामी छोरी बिरामी भएर कुवेत फेब्रुअरीको 1 जानुभएको थियो अनि इरान इजरायल कन्फ्लिक्टले गर्दाखेरि उहाँ निकै समय अड्किनु भएर फर्किन पाउनु भएन र हामीले पछिलाई पोस्टपोन गर्यौँ। उहाँ त आउनु त आइसक्नु भएको छ र यति बेला सुरु गरेर यो आर्थिक वर्षमा नसकिने भएको भएर हामीले अर्को वर्षको लागि क्यारी फरवर्ड गरेछौँ।
0: बागलुङको निसीखोला गाउँपालिकाले भेडापाला किसानका लागि आधुनिक खोर बनाइदिएको छ। यसअघि किसानले भेडालाई खोरमा नभई आकाशमा नि खुला छाड्ने गर्दथे। खुला छाड्दा चिसोले मर्ने, विभिन्न रोग लाग्ने र चोरी हुने कारण किसानले नोक्सानी भोग्दै आएका थिए। यस वर्ष गाउँपालिकाले आधुनिक खोर निर्माणसँगै खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेडाको बच्चा खरिदका लागि 1,12,00,000 विनियोजन गरेको छ। खोर निर्माण, खानेपानी र औषधि खरिदका लागि ठेक्का प्रक्रिया मार्फत काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो। भेडाका पाठापाठी खरिदका लागि 2 ठेक्का आह्वान गरे पनि कसैले दरखास्त नदिँदा काम रोकिएको उहाँको भनाइ छ। भोजपुर पौवादुङमा गाउँपालिकाका किसान अदुवा खेतीमा आकर्षित भएका छन्। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले 20,00,000 कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठुलो दुम्माको करिब 98 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभयो।
3: पौवादुम्मा गाउँपालिकाको चाहिँ यो आर्थिक वर्ष 82-83 चाहिँ अदुवा कार्यक्रम मार्फत चाहिँ हामीले ठुलो दुम्बामा चाहिँ पालिका तर्फबाट उहाँहरूलाई 10,00,000 रुपियाँ भुक्तानी हुन्छ भने उहाँहरूको साझेदारी गर्दा 10,00,000 हुन्छ। त्यसमा चाहिँ हाम्रो 7 कृषि फर्मले यसमा काम गर्नुभएको छ। त्यो मध्येको एउटा अहिले हामीले हेरिरहेको फर्म हो। यसमा चाहिँ उहाँहरूले झन्डै टोटल गरेर 98 रोपनी जस्तोमा चाहिँ हाम्रो यो साल चाहिँ अदुवा खेती चाहिँ विस्तार भएर गएको छ।
0: पहिले मकै तथा नेपाली लगाउँदा बाँदरले धेरै नोक्सान पुर्याउने गरेको थियो। स्विजरल्यान्डमा जनसङ्ख्या 1 सीमित गर्ने विषयमा गरिएको जनमत सङ्ग्रहका लागि मतदान हुँदैछ। दक्षिणपन्थी दल स्विस पिपल्स पार्टीले प्रस्ताव गरेको योजनामा बहस हुँदै आएको छ। मतदाताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
4: I'd say it's a pretty good idea not to overpopulate Switzerland, then it goes out of control.
5: For me personally, I think it's a bad idea. I mean, I'm as an immigrant myself, I've been living here for the past 5 years.
6: It's a terrible idea.
0: खबर यति नै। नमस्कार।
7: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: काठमाडौँ महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोरले नदी किनारमा बस्न बाध्य नागरिकका लागि व्यवस्था गर्ने बताउनु भएको छ। नगरसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा डङ्गोरले बस्तीबाट उठाइएकाका लागि उपाय निकालिने बताउनुभयो।
1: नदी किनार तथा सार्वजनिक स्थानका जोखिमपूर्ण बस्तीबाट उद्धार गरी संरक्षण गरिएका व्यक्तिहरूको व्यवस्थापकीय कार्यका लागि निकायगत जिम्मेवारी यकिन गरिएको कार्ययोजना स्वीकृत गरी शीघ्र कार्यान्वयनमा ल्याउन नेपाल सरकारसँग समन्वय गरिनेछ। शहरी गरिब विस्थापित र केही नभएका र कोही नभएका व्यक्ति तथा परिवारका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरी उपयुक्त स्थानमा उचित व्यवस्थापनका लागि सामूहिक आवासको प्रबन्ध गरिनेछ।
0: कार्यवाहक प्रमुख डङ्गोलले सहरमा समेत होमस्टे घरवास योजना प्रोत्साहन लगायतका विषय नीति कार्यक्रममा समेट्नु भएको छ।
1: वास्तुकलाको महत्वपूर्ण निजी तथा संस्थागत भवनहरू पुनर्निर्माण गर्न र सम्पदा बस्ती संरक्षण गर्न आर्य अवलोकितेश्वर सेतो मसिन्द्रनाथ जात्रा लगायतका अन्य ऐतिहासिक सांस्कृतिक जात्रा मार्गमा सम्पदा मैत्री भवनहरू फसाद ट्रिटमेन्टको कामलाई प्रोत्साहन गरिनेछ। पर्यटन प्रवर्धन तथा विकासका लागि प्राचीन बस्ती एवं सहरहरूमा होमस्टे सञ्चालनका लागि प्रोत्साहन गरिनेछ।
0: परराष्ट्र मन्त्री श्री शिर खनाल चीन पुग्नु भएको छ। चीनको औपचारिक भ्रमणका लागि आएका मन्त्री खनाललाई बेजिङमा स्वागत गरिएको नेपाली दूतावासले जनाएको छ। राष्ट्र दूतावासका चार्ज अफेयर्स रोशन खनाल लगायत कर्मचारीले मन्त्री खनालको टोलीलाई स्वागत गरेका छन्। खनाल चीनको चार दिने भ्रमणका लागि बेजिङ जानुभएको हो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह गर्दैछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङ यीसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगाउने भित्र्याउने उद्देश्यले बेजिङ नेपाली दूतावासमा द्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुनेछ। कैलालीको गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दावी गरेको छ। कार्यालयका अनुसार भिरबाट धकिलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरका रूपमा प्रयोग हुँदै आएको कबाडी संरचना थियो। कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डाक्टर राम बिचारी ठाकुरले गाईमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। यसअघि पनि वन कर्मचारीले सो टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरमा पुर्याइदिएको भए पनि पछि पुनः सोही स्थानमा ल्याइ पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ। एचेट 29 गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका सो कार्यालयको भनाइ छ। आज सुन चाँदीको भाउ बढेको छ। सुन आज तोलामा 1200 रुपियाँले बढेको हो। भाउ बढेर सुन तोलाको 2,93,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। अस्ति शुक्रबार सुनको भाउ तोलाको 2,92,000 रुपियाँ थियो। बेलायतका प्रधानमन्त्री सर कियर स्टारमरले इङ्ग्लिस च्यानलमा आफ्नो फौजले रुसी तेल ट्याङ्करको गतिविधि फेला पारेको बताउनु भएको छ। पहिलोपल्ट बेलायत नियन्त्रित जलक्षेत्रमा यस्तो गतिविधि भेटिएको उहाँको भनाइ छ। त्यस्तो जहाजलाई निरीक्षणका लागि तटीय क्षेत्रमा पठाइएको छ। स्काईका रक्षा तथा प्रतिरक्षा सम्पादक डेबोरा हायनेसका अनुसार घटनालाई चाखपूर्वक हेरिएको छ।
2: The key to listen out for next will be obviously reactions from Vladimir Putin. It's another humiliation for him. They carry 75% of Russia's sanctioned oil, which is a vital financial chain for Russia. That is the justification for capturing these vessels.
0: Australiale FIFA Vishwa Cup 2026 ma bijay shuruat gareko cha. Canada ma bhayeko khel ma Turkey lai 2-0 le haraudai Australia le bijay shuruat gareko ho. आजको अन्तिम खेलमा नेपाली समयअनुसार राति 11:15 जर्मनी र कुराकाउ बीच खेल हुनेछ। विश्वकप अन्तर्गत आजको अर्को खेलमा स्कटल्यान्डले जितेपछि विजय उत्सव मनाइरहेको छ। विश्वकपमा 28 वर्षपछि पुनरागमन गरेको स्कटल्यान्ड हाइटी विरुद्धको खेलमा 1-0 विजयी भएको हो। सन् 1998 स्कटल्यान्ड विश्वकपमा समावेश भएको हो। अहिलेसम्म खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो बीएफबीएस कुलकर्ण रेडियो हो।

0: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने भएको छ। छलफलका क्रममा उठेका प्रश्नको असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ। असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिइसक्नु भएको छ। डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले गोदावरी नगरपालिकाको जङ्गल क्षेत्रमा भिरबाट टेम्पो पठाइदिएको विषयमा झुट पलेको देखिएको छ। पीडित धनमाया धामीले नधेकेल्न आग्रह गर्दा गर्दै पल्टाइदिएको गुनासो गरिरहेका बेला कर्मचारीहरूले भने छेउमा राखिदिन खोज्दा पल्टिन पुगेको दावी गरेका छन्। कार्यालयका प्रमुख राम बिचारी ठाकुरले आफ्ना कर्मचारीको प्रतिरक्षा गर्नुभएको छ।
1: त्यो ठाउँ चाहिँ जुन हजुरले हेर्नुभएको छ त्यो छेउमा छ कि बाटोको छेउमा छ, त्यो बाटोको छेउबाट त्यसलाई चाहिँ यसलाई निकाल्न खोज्दाखेरि यसलाई डिसब्यालेन्स भएर होइन अनियन्त्रित हुन भएको हो।
0: तर पीडित धामीले भने बिन्ती गर्दा पनि जबरजस्ती टेम्पो पल्टाइदिएको बताउनु भएको छ। वन कार्यालयका कर्मचारीले भिरतर्फ धकेलिएको टेम्पो ठेलाका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना भएको दावी गरेका छन्। अस्ति जङ्गलमा सामान बेच्न नदिने अभियान चलाउने भन्दै सो टेम्पो पल्टाइदिएको थियो। गृह मन्त्रालय अन्तर्गत कैलालीको डिभिजनल वन कार्यालयका कर्मचारीले टेम्पो पल्टाइदिएकी पीडित धनमाया धामीको मोबाइल फोन पनि नष्ट गरिएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 का सदस्य शेरबहादुर घरती मगरले पीडित धनमायाको मोबाइल फोन नष्ट गरिएको पाइएको भन्दै सम्पर्क प्रयास भइरहेको बताउनुभयो। वडा सदस्य घरतीका अनुसार पीडित धामीले प्रहरीमा उजुरी गर्न गएको बुझे पनि त्यसपछिको अवस्था बुझ्ने कोसिस गरिरहेको बताउनुभयो। नेपाली चियामा भारतले कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग मर्कामा परेका छन्।
2: 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ। साथै उद्योगमा 7 लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले जानकारी दिनुभएको छ। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले मे 1 नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर एसओपी लागू गरेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ।
0: भोजपुर पौवादुङमा गाउँपालिकाका किसान अदुवा खेतीमा आकर्षित हुन थालेका छन्। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले 20 लाखको कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठुलो दुम्माको करिब 98 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभयो।
3: पौवादुम्मा गाउँपालिकाको चाहिँ यो आर्थिक वर्ष 82-83 चाहिँ अदुवा कार्यक्रम मार्फत चाहिँ हामीले ठुलो दुम्बामा चाहिँ पालिकातर्फबाट उहाँहरूलाई 10 लाख रुपियाँ भुक्तानी हुन्छ भने उहाँहरूको साझेदारी गर्दा 10 लाख हुन्छ। त्यसमा चाहिँ हाम्रो 7 कृषि फर्मले यसमा काम गर्नुभएको छ। त्यो मध्येको एउटा अहिले हामीले हेरिरहेको फर्म हो। यसमा चाहिँ उहाँहरूले झन्डै टोटल गरेर 98 रोपनी जस्तोमा चाहिँ हाम्रो यो साल चाहिँ अदुवा खेती चाहिँ विस्तार भएर गएको छ।
0: पहिले मकै तथा नेपाली लगाउँदा बाँदरले धेरै नोक्सान पुर्याउने गरेको थियो। स्विजरल्यान्डमा जनसङ्ख्या 1 करोडमा सीमित गर्ने विषयमा गरिएको जनमत सङ्ग्रहका लागि मतदान हुँदैछ। दक्षिणपन्थी दल स्विस पिपल्स पार्टीले प्रस्ताव गरेको योजनामा बहस हुँदै आएको छ। आवास, सार्वजनिक सेवा र वातावरणलाई दिगो बनाउन जनसङ्ख्या सन्तुलनमा ल्याउने योजना अघि सारिएको हो। जनमत सङ्ग्रहको नतिजा 24 घण्टाभित्रै आउनेछ। यो प्रस्ताव पारित भएमा स्विजरल्यान्ड जनसङ्ख्याको अधिकतम सीमा कायम गर्ने विश्वको पहिलो मुलुक हुनेछ। मतदाताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
4: I'd say it's a pretty good idea not to overpopulate Switzerland, then it goes out of control.
5: For me personally, I think it's a bad idea. I mean, I'm as an immigrant myself, I've been living here for the past 5 years.
6: It's a terrible idea, I think. Catastrophic, actually.
0: BFPS for Haridium. I'm Mahendra. Namaskar, I'm Mahendra.
7: यो PFBS गोर्खा रेडियो हो।

0: कंग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी व्यावहारिक रूपमा फुटिसकेको दावी गर्नुभएको छ। विराटनगरमा आफूपक्षीय समूहले गरेको बेलामा कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगका कारण कंग्रेस फुटेको बताउनु भएको हो। अहिले प्राथमिक आवश्यकता पार्टी एकता नै भएको भन्दै कोइरालाले कंग्रेस बलियो नभई देशको विकास सम्भव नहुने मत राख्नु भएको छ। धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा अहिलेको नेतृत्वलाई एक्लै पार्टी चलाउन सम्भव नहुने दावी उहाँको छ। राप्रपाका पूर्व महामन्त्री डाक्टर धवल शमशेर राणाले राजसंस्था पुनस्थापनाका लागि दुर्गा प्रसाईसँग जोडिएको घोषणा गर्नुभएको छ। काठमाडौँमा राष्ट्रवादी पार्टी निर्माण सम्बन्धी कार्यक्रम गरेर राणाले किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य र राजसंस्था स्थापना नगरिन हुने बताउनु भयो। उहाँले आफूहरूको आगामी पार्टीको आदर्श कल्पना गर्नुभएको छ।
1: वडाबाट लिएर केन्द्रसम्म सबैको विचारलाई सुनिन्छ र फरक विचार कसैले राख्छ भने पनि त्यो फरक विचारलाई लिपिबद्ध गरेर नोट अफ डिसेन्ट राख्ने व्यवस्था मिलाइन्छ। यो पार्टी खुसी व्यक्तिहरूको पार्टी हुनेछ।
0: कार्यक्रममा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईले राजसंस्था पुनस्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दावी गर्नुभएको छ। गोर्खा वेलफेयर ट्रस्टको इन्डिभिजुअल एड कार्यक्रम अन्तर्गत यो आर्थिक वर्षमा निर्माण गर्ने भनिएको धनकुटा त्रिशुलेकी पेन्सनर सुकमाया थापाको घर आउँदो आर्थिक वर्षमा निर्माण हुने भएको छ। कुवेत गएकी थापा खाडी युद्धका कारण उतै बस्नुपर्दा घर निर्माण आगामी आर्थिक वर्षका लागि सारिएको एडब्लुसी तेह्रथुमले जनाएको छ। तेह्रथुमका एडब्लुओ कुमार श्रेष्ठ,
2: आइए भनेको इन्डिभिजुअल एड अन्तर्गतको प्रोजेक्टहरू चाहिँ सातवटा घर यसपालि अप्रुभ भएकोमा एउटा चाहिँ नै बेनिफिसियरीले बनाउन नभ्याउनु भएको कारणले यो चाहिँ धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको त्रिशुलेमा हाम्रो सुकमाया थापा भन्ने विडो पेन्सनर हुनुहुन्छ। उहाँ चाहिँ बिरामी छोरी बिरामी भएर कुवेत फेब्रुअरीको फर्स्ट विकतिर जानुभएको थियो अनि इरान इजरायल कन्फ्लिक्टले गर्दाखेरि उहाँ निकै समय अड्किनु भएर फर्किन पाउनु भएन र हामीले पछिलाई पोस्टपोन गऱ्यौँ। उहाँ त आउनु त आइसक्नु भएको छ र यति बेला सुरु गरेर यो आर्थिक वर्षमा नसकिने भएको भएर हामीले अर्को वर्षको लागि क्यारी फरवर्ड गरेछौँ।
0: पोखरामा यस वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक आएका छन्। पर्यटक बढ्दा व्यवसायी खुसी भएका छन्। यसैबीच धार्मिक पर्यटकलाई सहज बनाउन छुट्टै व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायीले बताएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
3: देशको पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ। यस वर्ष ठूलो संख्यामा भारतीय पर्यटक पोखरा भित्रिँदा यहाँको पर्यटन क्षेत्र उत्साहित बनेको हो। हेवातालमा डुङ्गा सैर गर्ने, विभिन्न गुफा तथा मठ मन्दिर जाने र पदयात्रामा जाने पर्यटकहरूले ती स्थानहरू भरिभराउ बनेका छन्। पोखरादेखि मुक्तिनाथसम्मको क्षेत्रमा उल्लेख्य मात्रामा भारतीय पर्यटकको उपस्थिति देख्न सकिन्छ। भारतीय पर्यटकहरू पोखराको मौसमसँग बढी खुसी छन्, साथसाथै यहाँको सौन्दर्यले समेत आकर्षित बनाएको उनीहरू बताउँछन्।
4: मेरो नाम शैलेश कुमार पासवान और मैं इंडिया से। का मौसम काफी अच्छा है। मेरे वहाँ तो काफी ज्यादा टेम्परेचर, लेकिन हम लोग को यहाँ आके कल शाम को यहाँ पोखरा लेक के पास हम लोग आए तो यहाँ बारिश का आनंद लिए और मौसम काफी सुहावना रहा, बहुत अच्छा लगा।
3: होटल संघ पोखरा का अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली नयाँ वर्षदेखि नै पोखराको होटल भरिभराउ भएको बताउनुभयो। उहाँका अनुसार भारतीय पर्यटकका कारण पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान बनेको छ।
5: अहिले वास्तवमा भारतीय पर्यटकहरू अहिलेसम्मकै मेरो विचारमा, मैले यो टुरिज्ममा 32 वर्ष बिताएँ र यो लेभलको पर्यटकहरू, यति धेरै पर्यटकहरू सायद पहिलोपटक जस्तो मलाई लाग्छ। किनभने यो बेलामा हाम्रा होटलको अकुपेन्सी 90%भन्दा बढी, करिब 90%को हारहारीमा केही दिन अगाडिबाट अहिलेसम्म, अहिले केही कमी भए तापनि बिचको समयमा करिब 1 महिनाभन्दा बढी चाहिँ भारतीय पर्यटकहरू, जब हामी नेपाली नयाँ वर्षको चरणमा थियौँ त्यति बेलाबाट चाहिँ अहिलेसम्म, अहिले हामी लगभग चाहिँ जेठको अन्तिम अन्तिममा छौँ, 1 महिनाभन्दा बढी भारतीय पर्यटकहरू, हरेक प्रकारका पर्यटकहरू चाहिँ पोखरामा आएको अवस्था छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग आज सम्झौता हुनेमा आशावादी रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौता लगत्तै हर्मुज जलघाँटी तत्काल खुल्ने बताउनु भएको छ। सम्झौताका क्रममा इरानलाई कुनै पैसा नदिने पनि उहाँले उल्लेख गर्नुभएको छ। ट्रम्पको पहिलो कार्यकालमा उपविदेश मन्त्री भइसकेका डेभिड स्टारफेल्डका अनुसार पैसाको सम्झौता हुने सम्भावना देखिएको छैन।
6: Secure a restoration of the strait to the status quo ante. Can he do it by paying release of frozen assets? Look what's been done here.
0: I just want to cover it. Namaskar.
7: यो BFBS कुलकर्म रेडियो हो।

0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेले धेतु बिनाको ऋण प्रवाहको तयारी भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्रेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो।
1: पियर टु पियर ल्यान्डिङ इन्डियाको अनुभव हामीले हेर्यौँ, यो जहाँ गए पनि जग्गा माग्ने धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ। यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या। के गर्ने अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसले लिन्छ, यो रिस्क कसले अस्युम गर्छ भन्नेमा। सो एकदमै रिस्क अभर्जनको कल्चर भयो क्या हामी कहाँ, जोखिम मोल्दै नबोल्ने। कर्मचारी साथीहरूसँग म छलफल गर्छु, होइन हजुर यो त ऐनले प्रोटेक्ट गरिदियो भने मात्र गर्न सकिन्छ, क्याबिनेटले त्यो इन्स्योर गरिदियो भने मात्र गर्न सकिन्छ भन्ने हुन्छ। सो हाम्रो ब्युरोक्रेसीलाई पनि यति रिस्क अभर्स बनाइएको छ, रिफर्मर्सहरूलाई रिवार्ड गर्नुपर्नेछ, प्रोटेक्ट गर्नुपर्नेछ। यी कुराहरू चाहिँ हामीले वातावरण बनाउँदै जाने हो। अहिले म धेरै कुरा भनिनँ।
0: मन्त्री वाग्लेले आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरू आफूहरूभन्दा फरक बाटोमा रहेको दावी पनि गर्नुभएको छ।
1: न्यू नेपाल हामी यसलाई राजनीतिक रूपले त्यो रप्चर भइसकेको छ, सो द धेरै समूहहरूलाई त्यो क्याचअप गर्न टाइम लागिरहेको देख्छु क्या म, होइन। नेपाल मुभ अन भएर कहाँ पुगिसक्यो डेमोग्राफिकली एस्पिरेसनली, तर त्यो इन्ट्रेन्च्ड डिप रुटेड इन्ट्रेस्टहरू चाहिँ दे आर रेजिस्टिङ चेन्ज। सो यसलाई फाइट गर्न पनि युवा साथीहरू अगाडि आउनुपर्ने हुन्छ।
0: सम्मेलनमा कोशी प्रदेशका उद्यमी मिजास पोखरेलले वित्तीय चेतनाको स्तर उकास्न जरुरी रहेको उल्लेख गर्नुभएको छ।
2: फाइनेन्सियल लिटरेसी हेर्नुभयो भने एक्चुली ओभरअल स्ट्याटिस्टिक्स हेर्नुभयो भने साउथ एसियामा वेस्ट सेकेन्ड हाइस्ट आफ्टर श्रीलङ्का, श्रीलङ्का एज 58, वी आर 57%, बट द्याट्स ओन्ली वान पार्ट अफ द इक्वेसन। अडल्ट फाइनेन्सियल लिटरेसी रेसियो इज अल्ली अराउन्ड 27%, सो मेबी वी डोन्ट अन्डरस्ट्यान्ड फाइनेन्स एज इट सुड हेभ बिन अन्डरस्टुड। सो हाम्रो एडुकेसनल सिस्टमहरूमा पनि केही ल्याक छ होला।
0: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ। छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको सङ्घीय संसद सचिवालयले जनाएको छ। असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ। असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्त्व दिने जनाएको छ दिने उल्लेख गरिएको छ। यसपटक प्रदेश सरकारले गएको वर्षकै जस्तै 38 अर्ब हारहारी बजेट ल्याउने तयारी गरेको जनाइएको छ। नेपाली चियामा भारतले कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग मर्कामा परेका छन्।
3: 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ। साथै उद्योगमा 7 लाख किलो भन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले जानकारी दिनुभएको छ। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले मे 1 देखि नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर एसओपी लागू गरेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ।
0: बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले इङ्ग्लिस च्यानलमा आफ्नो फौजले रुसी तेल ट्याङ्करको गतिविधि फेला पारेको बताउनु भएको छ। पहिलोपल्ट बेलायत नियन्त्रित जल क्षेत्रमा यस्तो गतिविधि भेटिएको उहाँको भनाइ छ। त्यस्तो जहाजलाई निरीक्षणका लागि तटीय क्षेत्रमा पठाइएको छ। स्काईका रक्षा तथा प्रतिरक्षा सम्पादक डेबोरा हाइनेसका अनुसार घटनालाई चाखपूर्वक हेरिएको छ।
4: Key to listen out for next will be obviously the actions from Vladimir Putin. It's another humiliation for him. They carry 75% of Russia's sanctioned oil, which is a vital financial chain for Russia.
0: I have some other coverage. Namaskar, I'm Mahendra.
5: You, BFBS, Gorkha Radio.

0: मुलुकभर हरेक वर्ष औसतमा करिब 600 जनाको हत्या हुने गरेकोमा तीमध्ये 38.38% घटना परिवारभित्रकै सदस्य वा नाता सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पारिवारिक विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, सम्बन्धगत तनाव लगायत विभिन्न कारणले नाता सम्बन्धभित्रै हत्या हुने गरेको छ। तथ्याङ्कले परिवारभित्र हुने हत्यामध्ये श्रीमानबाट श्रीमतीको हत्या हुने घटना सबैभन्दा बढ़िरहेको देखाएको छ। घरेलु सम्बन्धमा उत्पन्न हुने द्वन्द, हिंसा र अविश्वासका कारण यस्ता घटना दोहोरिने गरेको प्रहरीको विश्लेषण छ। मुलुकभर प्रत्येक वर्ष सरदर 600 जनाको हत्या हुने गरेकोमा 38.38% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार विभिन्न कारणले नाता सम्बन्धबाटै हत्या हुने गरेको छ। पछिल्लो 70 महिनामा मुलुकभर 1940 पुरुष र 1209 महिला गरी 3502 जनाको हत्या भएको छ। यसमा 211 बालक र 142 बालिका छन्। प्रहरीका अनुसार ती हत्यामा 1344 जनाको अर्थात 38.41% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट भएको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय सहप्रवक्ता दीप शमशेर जबराले औसतमा 38% हत्या परिवारभित्रै नाता सम्बन्धबाट हुने गरेको बताउनुभयो। प्रहरीका अनुसार वैदेशिक रोजगार, बढ्दो बेरोजगारी, प्रविधिको दुरूपयोग, मादक पदार्थ सेवन जस्ता घटनाले परिवारभित्रको सौहार्दता कम बनाएको छ। सोही कारण यस्ता घटना हुने गरेको देखिन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको शुरूआत बजेटबाट भएको बताउनु भएको छ। काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यसको शुरूआत आगामी वर्षको बजेट मार्फत गरिएको र 5 वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने वाचा गर्नुभयो। देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी व्यवसायलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटल लाइजेसन र सुशासनका एजेण्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई संकेत गर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ। कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा फिल्म स्टोरी ब्याङ्क प्रतियोगिताको शुभारम्भमा बोल्दै उहाँले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको टिप्पणी गर्नुभएको हो।
1: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो, यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानुन नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो, तर ऊ चाहिँ नेपाल आएन। अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो। मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनु पर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखिदियो, नेपालमा सामानै ल्याउनु दिनु। हरेक कुरामा कर, कहिले हामीले कर छुट गरेको? जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भएन भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै? अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन।
0: प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ।
2: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ। असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने उल्लेख गरिएको छ। यसपटक प्रदेश सरकारले गएको वर्षकै जस्तै 38 अर्ब हारी बजेट ल्याउने तयारी गरेको जनाएको छ।

0: हेरेको हेरै हुन्छ होला है।
1: स्टुडियोमा गीत गाउँदा कति नर्भस हुन्छ होला
0: म हुन्छु नि तिम्रो अगाडि।
1: त्यो पनि हो, हजुर मसँग हुनुभयो भने त मलाई कसैले पनि केही गर्न सक्दैन।
2: भर्खरै रियालिटी सोबाट चर्चा कमाएकी गायिका श्रुति थापाको आज बिहान भएको सडक दुर्घटनामा पनि मृत्यु भएको छ। धादिङको

0: मुलुकभर हरेक वर्ष औसतमा करिब 600 जनाको हत्या हुने गरेकोमा तीमध्ये 38.38% घटना परिवारभित्रकै सदस्य वा नाता सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको तथ्याङ्क आएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पारिवारिक विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, सम्बन्धगत तनाव लगायत विभिन्न कारणले नाता सम्बन्धभित्रै हत्या हुने गरेको छ। तथ्याङ्कले परिवारभित्र हुने हत्यामध्ये श्रीमानबाट श्रीमतीको हत्या हुने घटना सबैभन्दा बढ़िरहेको देखाएको छ। घरेलु सम्बन्धमा उत्पन्न हुने द्वन्द, हिंसा र अविश्वासका कारण यस्ता घटना दोहोरिने गरेको प्रहरीको विश्लेषण छ। मुलुकभर प्रत्येक वर्ष सरदर 600 जनाको हत्या हुने गरेकोमा 38.38% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार विभिन्न कारणले नाता सम्बन्धबाटै हत्या हुने गरेको छ। पछिल्लो 70 महिनामा मुलुकभर 1,940 पुरुष र 1,209 महिला गरी 3,502 जनाको हत्या भएको छ। यसमा 211 बालक र 142 बालिका छन्। प्रहरीका अनुसार ती हत्यामा 1,344 जनाको अर्थात 38.41% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट भएको पाइएको छ। प्रहरीका अनुसार वैदेशिक रोजगार, बढ्दो बेरोजगारी, प्रविधिको दुरूपयोग, मादक पदार्थ सेवन जस्ता घटनाले परिवारभित्रको सौहार्दता कम बनाएको छ। सोही कारण यस्ता घटना हुने गरेको देखिन्छ। कैलालीको गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भीरबाट टेम्पो नखसालेको दावी गरेका छन्। कार्यालयका अनुसार भीरतर्फ धक्किलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो। कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डाक्टर राम विचारी ठाकुरले काइमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। यसअघि पनि वन कर्मचारीले टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ। यही जेठ 29 गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका थिए। बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 कादुरी एग्रिकल्चरल एण्ड एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले वृहत खानेपानी योजना निर्माण गरेको छ। बागलुङबाट संगम घरती मगर।
1: कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 खुङ्गामा वृहत खानेपानी योजना निर्माण गरेको छ। कादुरीले खानेपानी योजना निर्माण सम्पन्न गरिदिएपछि अहिले पानीका लागि निकै सजिलो भएको स्थानीय कमला छवि विश्वकर्माले बताउनु भयो।
2: एकदम समस्या थियो खानेपानीको। पहिला दिनमा 2-4 गाग्री पानी मात्रै उपलब्ध थियो हामीलाई। त्यही पनि अब सुक्खा समयमा त झन् पानीको एकदमै हाहाकार हुने, अनि 2-3 घन्टा टाढाबाट पानी बोकेर पिउनु पर्ने अवस्था थियो। अहिले चाहिँ यो कादुरी संस्था
1: कादुरीले 361 घरसँगै विद्यालयमा समेत खाने पानीको प्रबन्ध गरिदिएको ढोरपाटन नगरपालिका 4 वडा अध्यक्ष तिलक पुनले बताउनु भयो।
3: मुख्य गरी खुङ्गा, सोरबाङ, किरी गाउँको चाहिँ 361 घर धुरी खाने पानी उपभोक्तालाई योजनाले समेट्छ र कादुरी अफिसको चाहिँ खाने पानी योजना सञ्चालन हुने क्षेत्रमा विद्यालयमा खाने पानी, त्यसमा चाहिँ बालमैत्री धारा शौचालय समेत हुन्छ र यो क्षेत्रमा सोरबाङ विद्यालय र दीपक आधारभूत विद्यालय रहेको छ। यसको 2 शौचालय पनि निर्माण सम्पन्न भएको छ।
1: 3,75,00,000 भन्दा बढीको रकममा उक्त खाने पानी योजना सम्पन्न भएको उहाँको भनाइ छ।
3: यसको लागत चाहिँ खाने पानी तर्फ 3,93,94,253.83 कादुरी अफिसको लगानी हो र यसमा 11% हिसाबले चाहिँ 42,07,00,000 बराबरको स्थानीय जनश्रमदान गरेर 3,75,94,953.83 खाने पानी योजनाको कुल लागत रहेको छ र शौचालय तर्फ सोरबाङ आधारभूत विद्यालयको शौचालयमा 11,92,646.11 र दीपक आधारभूत विद्यालयको शौचालय निर्माणको लागि 13,77,01 लगानी भएको छ। 2082 कार्तिक 13 गतेबाट यसको चाहिँ निर्माण सुरु भएको र सम्पन्न चाहिँ 2083 वैशाख 26 गतेसम्म आइपुगेर सम्पन्न भएको।
1: कादुरीको सहयोगमा 9 किलोमिटर टाढाबाट पानी ल्याइएको उहाँले बताउनु भयो।
3: 9 किलोमिटर टाढाको दूरीबाट चाहिँ हामीले मुख्य पाइप लाइन लिएको छ र टोटलमा 32,570 मिटर पाइप बिछाएर यो तलदेखि माथिसम्मको गाउँहरूमा सबै ठाउँमा उपलब्ध गराएको।
1: अहिलेको योजना सम्पन्न भएपछि लामो समयका लागि खानेपानीबाट ढुक्क भएको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढा बताउनुहुन्छ।
4: अनुमान अनुसार त झट्ट 30 वर्षलाई हुनुभएको छ। अब त्योभन्दा पछाडि हाम्रो राम्ररी हामीले गर्दै गयौँ भने त्योभन्दा बढी पनि जान्छ त्यो ऊ जनसङ्ख्याको हिसाबले चाहिँ पुग्ने नपुग्ने भन्ने कुरो पछि बताउँछ। यथावटकै लागि त 30 होइन हाम्रो 50 वर्ष जान्छ।
0: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएसनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाम भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकाले उद्योग बन्द गर्न परेको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था छ। परीक्षण प्रतिवेदन आउन 2 हप्तासम्म लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा धेरै नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्। यसैबीच सूर्योदय नगरपालिकाले भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ। नेपालले वार्षिक झण्डै 4 अर्ब रुपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ, जसको 90% भन्दा धेरै भारतीय बजारमा पठाइन्छ। काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकारी योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुवान क्षेत्रका रूपमा पहिचान गरेको छ। ती क्षेत्रहरूमा करिब 8,115 परिवार प्रभावित हुन सक्ने अनुमान छ। विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। डुबान हुने ठाउँका हिसाबले वडा नम्बर 30 21 ठाउँ तथा 4 र 32 12 ठाउँ जोखिमयुक्त छन्। प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ। सामाखुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ। वडा नम्बर 26 1255, 4 955 र 3 वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ। विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ। काठमाडौँ महानगरपालिकाले बहालमा लिइदिएका घर जग्गा तथा अन्य संरचना सम्पत्तिहरूको अनिवार्य दर्ता गर्ने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले यस्तो घोषणा गरेको हो। महानगरले असुल गर्ने बहाल र व्यवसाय करलाई वैज्ञानिक न्यायोचित र करदाता मैत्री बनाउने प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करको दर निर्धारण गर्ने तथा करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने उपयुक्त छुट सुविधा दिने करदातालाई राजस्व सेवा सम्बन्धी सूचना जानकारी तथा सन्देश एसएमएस मार्फत सम्प्रेषण गर्ने जनाएको छ। अब खबर फटाफट।
5: म्याग्दी मालिका गाउँपालिका 2 रुमका महिलाले जंगलमा खेर जाने अल्लोलाई बनाए आमदानीको स्रोत। 12 महिला उद्यमी अल्लोबाट कपडा बनाउने काममा चालसे सिस्नोको डाँटको बाहिरी भागबाट पुवा निकालिने। इटहरीमा कोशी प्रदेशकै सबभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने। 4,000 अट्ने क्षमताको एबी हस्पिटालिटी विन्दम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न। जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ। घरासी प्रयोजनका लागि राखिएका मोटर र खानेपानीको धाराको पानी प्रयोग गरेर ब्याड। मुस्ताङको दामोदर कुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी 2 महिनाका लागि निशुल्क भोजन सहितको आवासको व्यवस्था। 4,990 मिटर उचाइमा अवस्थित कुण्ड पुग्ने पदमार्ग घिमिठाँटी र दामोदर कुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निशुल्क भोजन र आवासको प्रबन्ध।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान बीचको सम्झौता आजै हुने दावी गर्नुभएको छ, तर इरानले भने त्यस्तो कुनै सहमति वा हस्ताक्षरको कार्यक्रम तय नभएको जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत ट्रम्पले अमेरिका र इरान बीचको सम्भावित सम्झौता आइतबार हस्ताक्षर हुने बताउनु भएको हो। उहाँले सम्झौताले इरानलाई आणविक हतियार विकास गर्न नदिने र क्षेत्रीय तनाव कम गर्ने दावी गरे पनि इरानी अधिकारीहरूले सम्झौताको समयबारे कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेका छन्। खबर यति नै।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: मुलुकभर हरेक वर्ष औसतमा करिब 600 जनाको हत्या हुने गरेकोमा तीमध्ये 38.38% घटना परिवारभित्रकै सदस्य वा नाता सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको तथ्याङ्क आएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पारिवारिक विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, सम्बन्धगत तनाव लगायत विभिन्न कारणले नाता सम्बन्धभित्रै हत्या हुने गरेको छ। तथ्याङ्कले परिवारभित्र हुने हत्यामध्ये श्रीमानबाट श्रीमतीको हत्या हुने घटना सबैभन्दा बढ़िरहेको देखाएको छ। घरेलु सम्बन्धमा उत्पन्न हुने द्वन्द्व, हिंसा र अविश्वासका कारण यस्ता घटना दोहोरिने गरेको प्रहरीको विश्लेषण छ। मुलुकभर प्रत्येक वर्ष सरदर 600 जनाको हत्या हुने गरेकोमा 38.38% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार विभिन्न कारणले नाता सम्बन्धबाटै हत्या हुने गरेको छ। पछिल्लो 70 महिनामा मुलुकभर 1,940 पुरुष र 1,209 महिला गरी 3,502 जनाको हत्या भएको छ। यसमा 211 बालक र 142 बालिका छन्। प्रहरीका अनुसार ती हत्यामा 1,344 जनाको अर्थात 38.41% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट भएको पाइएको छ। प्रहरीका अनुसार वैदेशिक रोजगार, बढ्दो बेरोजगारी, प्रविधिको दुरूपयोग, मादक पदार्थ सेवन जस्ता घटनाले परिवारभित्रको सौहार्दता कम बनाएको छ। सोही कारण यस्ता घटना हुने गरेको देखिन्छ। कैलालीको गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भीरबाट टेम्पो नखसालेको दावी गरेका छन्। कार्यालयका अनुसार भीरतर्फ धक्किलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो। कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डाक्टर बिचारी ठाकुरले काइमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। यसअघि पनि वन कर्मचारीले टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ। यही जेठ 29 गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका थिए। बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले वृहत खानेपानी योजना निर्माण गरेको छ। बागलुङबाट संगम घरती मगर।
4: कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 खुङ्गामा वृहत खानेपानी योजना निर्माण गरेको छ। कादुरीले खानेपानी योजना निर्माण सम्पन्न गरिदिएपछि अहिले पानीका लागि निकै सजिलो भएको स्थानीय कमला छवि विश्वकर्माले बताउनु भयो।
5: एकदम समस्या थियो खानेपानीको। पहिला दिनमा 2-4 गाग्री पानी मात्रै उपलब्ध थियो हामीलाई। त्यही पनि अब सुक्खा समयमा त झन् पानीको एकदमै हाहाकार हुने, टाढाबाट पानी बोकेर पिउनु पर्ने अवस्था थियो। अहिले चाहिँ यो कादुरी संस्था ले पानी ल्याइदिएपछि हामीलाई एकदम सजिलो सहज भएको छ।
4: कादुरीले 361 घरसँगै विद्यालयमा समेत खानेपानीको प्रबन्ध गरिदिएको ढोरपाटन नगरपालिका 4 वडा अध्यक्ष तिलक पुनले बताउनु भयो।
6: मुख्य गरी खुङ्गा, सोरबाङ, किरी गाउँको चाहिँ 361 घर धुरी खानेपानी उपभोक्तालाई योजनाले समेट्छ र कादुरी अफिसको चाहिँ खानेपानी योजना सञ्चालन हुने क्षेत्रमा विद्यालयमा खानेपानी, त्यसमा चाहिँ बालमैत्री धारा, शौचालय समेत हुन्छ र यो क्षेत्रमा सोरबाङ आधारभूत विद्यालय र दीपक आधारभूत विद्यालय रहेको छ। यसको 2 शौचालय पनि निर्माण सम्पन्न भएको छ।
4: 3,75,00,000 भन्दा बढीको रकममा उक्त खानेपानी योजना सम्पन्न भएको उहाँको भनाइ छ।
6: यसको लागत चाहिँ खानेपानी तर्फ 3,33,94,253.83 कादुरी अफिसको लगानी हो र यसमा 11% हिसाबले चाहिँ 42,07,00,000 बराबरको स्थानीय जनश्रमदान गरेर 3,75,94,953.83 खानेपानी योजनाको कुल लागत र शौचालय तर्फ सोरबाङ आधारभूत विद्यालयको शौचालयमा 11,92,646.11 र दीपक आधारभूत विद्यालयको शौचालय निर्माणको लागि 13,07,00,000 777 रुपियाँ 01 पैसा लगानी भएको छ। 2082 कार्तिक 13 गतेबाट यसको चाहिँ निर्माण सुरु भएको र सम्पन्न चाहिँ 2083 वैशाख 26 गतेसम्म आइपुगेर सम्पन्न भएको।
4: कादुरीको सहयोगमा 9 किलोमिटर टाढाबाट पानी ल्याइएको उहाँले बताउनु भयो।
6: 9 किलोमिटर टाढाको दूरीबाट चाहिँ हामीले मुख्य पाइप लाइन लिएको छ र टोटलमा 32,570 किलोमिटर पाइप बिछाएर यो तलदेखि माथिसम्मको गाउँहरूमा सबै ठाउँमा उपलब्ध गराएको।
4: अहिलेको योजना सम्पन्न भएपछि लामो समयका लागि खाने पानीबाट ढुक्क भएको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढा बताउनुहुन्छ।
2: अनुमान अनुसार त झट्ट 30 वर्षलाई हुनुभएको छ। अब
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएशनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाम भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकाले उद्योग बन्द गर्न परेको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात हुने चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था छ। परीक्षण प्रतिवेदन आउन 2 लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा धेरै नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्। यसैबीच सूर्योदय नगरपालिकाले भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुवान क्षेत्रका रूपमा पहिचान गरेको छ। ती क्षेत्रहरूमा करिब 8,115 परिवार प्रभावित हुन सक्ने अनुमान छ। विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। डुबान हुने ठाउँका हिसाबले नम्बर 30 21 ठाउँ तथा 4 र 32 10 ठाउँ जोखिमयुक्त छन्। प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ। सामाकुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ। वडा नम्बर 26 1255 4 955 र 3 वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ। विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ। काठमाडौँ महानगरपालिकाले बहालमा लिएदिएका घर जग्गा तथा अन्य संरचना सम्पत्तिहरूको अनिवार्य दर्ता गर्ने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले यस्तो घोषणा गरेको हो। महानगरले असुल गर्ने बहाल र व्यवसाय करलाई वैज्ञानिक न्यायोचित र करदाता मैत्री बनाउने प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करको दर निर्धारण गर्ने तथा करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने उपयुक्त छुट सुविधा दिने करदातालाई राजस्व सेवा सम्बन्धी सूचना जानकारी तथा सन्देश एसएमएस मार्फत सम्प्रेषण गर्ने जनाएको छ। खबर फटाफट।
4: म्याग्दी मालिका गाउँपालिका 2 रुमका महिलाले जंगलमा खेर जाने अल्लोलाई बनाए आमदानीको स्रोत। 12 महिला उद्यमी अल्लोबाट कपडा बनाउने काममा 400 सिस्नोको डाँटको बाहिरी भागबाट पुवा निकालिने। इटहरीमा कोशी प्रदेशकै सबभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने। 4,000 अट्ने क्षमताको एबी हस्पिटालिटी विन्दम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न। जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ। घरासी प्रयोजनका लागि राखिएका मोटर र खानेपानीको धाराको पानी प्रयोग गरेर ब्याड। मुस्ताङको दामोदर कुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी 2 लागि निशुल्क भोजन सहितको आवासको व्यवस्था। 4,990 मिटर उचाइमा अवस्थित कुण्ड पुग्ने पदमार्ग घिमेठाँटी र दामोदर कुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निशुल्क भोजन र आवासको प्रबन्ध।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान बीचको सम्झौता आजै हुने दावी गर्नुभएको छ। तर इरानले भने त्यस्तो कुनै सहमति वा हस्ताक्षरको कार्यक्रम तय नभएको जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत ट्रम्पले अमेरिका र इरान बीचको सम्भावित सम्झौता आइतबार हस्ताक्षर हुने बताउनु भएको हो। उहाँले सम्झौताले इरानलाई आणविक हतियार विकास गर्न नदिने र क्षेत्रीय तनाव कम गर्ने दावी गरे पनि इरानी अधिकारीहरूले सम्झौताको समयबारे कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेका छन्। कैलालीको गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भीरबाट टेम्पो नखसालेको दावी गरेका छन्। कार्यालयका अनुसार भीरतर्फ धक्किलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो। कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डा बिचारी ठाकुरले काइमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। यसअघि पनि वन कर्मचारीले टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ। यही जेठ 29 गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका थिए।
1: खबर यति नै। नमस्कार। यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: काँग्रेसका सभापति गगन कुमार थापाले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखिए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाउनु भएको छ. मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा स्वास्थ्य र विद्युतमा थप करको भार थपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको वहाँले बताउनु भएको छ. नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भएको छ. काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुबान क्षेत्रका रूपमा पहिचान गरेको छ. ती क्षेत्रहरूमा करिब 8115 परिवार प्रभावित हुन सक्ने अनुमान छ.
4: विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ. वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्. डुबान हुने ठाउँका हिसाबले वडा नम्बर 30 21 ठाउँ तथा 4 र 32 10 ठाउँ जोखिमयुक्त छन्। प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ. सामाकुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ. वडा नम्बर 26 1255, 4 955 र 3 नम्बर वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ. विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ.
3: महानगरले डुबानको जोखिम न्यूनीकरणका लागि नदी तथा ढल सरसफाई, सतह ढल व्यवस्थापन, क्याचपिट र म्यानहोल सफा गर्ने कामलाई तीव्रता दिएको पनि जनाएको छ. हाल दैनिक 30 जनशक्ति परिचालन गरेर ढलमा रहेका अवरोध हटाउने काम भइरहेकाले सम्भावित बाढ़ी र डुबानको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ. राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गणेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ. कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2083 तथा फिल्म स्टोरी बैंक प्रतियोगिता 2026 शुभारम्भमा बोल्दै वहाँले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको टिप्पणी गर्नुभएको हो.
5: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो. यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानून नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो तर उसै नेपाल आएन. अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो. मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनु पर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखिदिए, नेपालमा सामानै ल्याउनु दिन्न. हरेक कुरामा कर, खै त हामीले कर छुट गरेको. जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भए भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै. अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन.
3: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ.
6: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ. असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ. असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ. प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ. यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ. प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ. प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ. युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने उल्लेख गरिएको छ. यसपटक प्रदेश सरकारले गएको वर्षकै जस्तै 38 अर्ब हाराहारी बजेट ल्याउने तयारी गरेको जनाइएको छ.
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले धितो बिनाको ऋण प्रवाहको तयारी भइरहेको जानकारी दिनुभएको छ. राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ.
7: पियर टु पियर लेन्डिङ इन्डियाको
2: अनुभव हामीले हेऱ्यौँ। यो जहाँ गए पनि जग्गा माग्ने, धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ। यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या। के गर्ने अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसले यो रिस्क कसले अस्युम गर्छ भन्नेमा।
1: यो BFBS गोर्खा रेडियो हो।

0: PFVS गोरखा रेडियो
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले धितो बिनाको ऋण प्रवाहको तयारी भएको जानकारी दिनुभएको छ। राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री मुवाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो।
4: पियर टु पियर ल्यान्डिङ इन्डियाको अनुभव हामीले हेर्यौं, यो जहाँ गए पनि जग्गा माग्ने धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ। यसमा पनि बोलेको धेरै भयो, कोलाटरल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या। के गर्ने अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसले लिन्छ, यो रिस्क कसले अस्युम गर्छ भन्नेमा। सो एकदमै रिस्क अभर्जनको कल्चर भयो क्या हामी कहाँ, जोखिम मोल्दै नबोल्ने। कर्मचारी साथीहरूसँग म छलफल गर्छु, होइन हजुर यो त ऐनले प्रोटेक्ट गरिदियो भने मात्र गर्न सकिन्छ, क्याबिनेटले त्यो इन्स्योर गरिदियो भने मात्र गर्न सकिन्छ भन्ने हुन्छ। सो हाम्रो ब्युरोक्रेसीलाई पनि यति रिस्क अभर्स बनाइएको छ, रिफर्मर्सहरूलाई रिवार्ड गर्नुपर्नेछ, प्रोटेक्ट गर्नुपर्नेछ। यी कुराहरू चाहिँ हामीले वातावरण बनाउँदै जाने हो। अहिले म धेरै कुरा भनेन।
3: परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा गरिने कामको झलक पनि वाग्लेले सुनाउनु भएको छ।
4: इकोनोमिक पोलिसी पनि फरवर्ड लुकिङ होस्, फरेन पोलिसी फरवर्ड लुकिङ होस्। भर्खरै हाम्रो पार्टीका सभापति परराष्ट्र मन्त्रीज्यूले भारतको चाहिँ भ्रमण गरेर आउनु भएको छ, चीन जानु भएको छ अहिले परराष्ट्र मन्त्री। यो एउटा कोहेरेन्ट भिजनलाई इम्प्लिमेन्ट गर्ने हिसाबले वेयर नट एन्कम्बर्ड बाई द ब्यागेज अफ द पास्ट, यो नयाँ एस्पिरेसनल नेपाललाई कसरी ड्राइभ गर्ने, हाम्रो परराष्ट्र नीतिहरूलाई पनि इकोनोमीसँग अब जोड्नु पर्यो भन्ने स्पिरिटबाट नै अहिले नेगोसिएसनहरू भइरहेछ।
3: मन्त्री वाग्लेले आफ्ना प्रतिस्पर्धी राजनैतिक दलहरू आफूभन्दा फरक बाटोमा रहेको दावी पनि गर्नुभएको छ। विपक्षी दलहरूलाई उहाँले समूह भन्नुभएको छ।
4: न्यु नेपाल हामी यसलाई राजनीतिक रूपले त्यो रप्चर भइसकेको छ, सो द धेरै समूहहरूलाई त्यो क्याचअप गर्न टाइम लागिरहेको देख्छु क्या म, होइन। नेपाल मुभ अन भएर कहाँ पुगिसक्यो डेमोग्राफिकली एस्पिरेसनली, तर त्यो इन्ट्रेन्च्ड डिप रुटेड इन्ट्रेस्टहरू चाहिँ दे आर रेजिस्टिङ चेन्ज। सो यसलाई फाइट गर्न पनि युवा साथीहरू अगाडि आउनुपर्ने हुन्छ।
3: सम्मेलनमा कोशी प्रदेशका उद्यमी मिजाज पोखरेलले वित्तीय चेतनाको स्तर उकास्न जरुरी रहेको उल्लेख गर्नुभएको छ।
5: फाइनेन्सियल लिटरेसी हेर्नुभयो भने एक्चुली ओभरअल स्ट्याटिस्टिक्स हेर्नुभयो भने साउथ एसियामा वेस्ट सेकेन्ड हाइएस्ट आफ्टर श्रीलङ्का, श्रीलङ्का 58 वी आर 57%, बट द्याट्स ओन्ली वान पार्ट अफ द इक्वेसन। अडल्ट फाइनेन्सियल लिटरेसी रेसियो इज ओन्ली अराउन्ड 27%, सो मेबी वी डोन्ट अन्डरस्ट्यान्ड फाइनेन्स एज इट सुड हेभ बिन अन्डरस्टुड। सो हाम्रो एडुकेसनल सिस्टमहरूमा पनि केही ल्याक छ होला।
3: मुलुकभर हरेक वर्ष औषधमा करिब 600 जनाको हत्या हुने गरेकोमा तीमध्ये 38.38% घटना परिवारभित्रकै सदस्य वा नाता सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको तथ्याङ्क खुलेको छ।
6: नेपाल प्रहरीको तथ्याङ्क अनुसार पारिवारिक विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, सम्बन्धगत तनाव लगायत विभिन्न कारणले नाता सम्बन्धभित्रै हत्या हुने गरेको छ। तथ्याङ्कले परिवारभित्र हुने हत्या मध्ये श्रीमानबाट श्रीमतीको हत्या हुने घटना सबैभन्दा बढ़िरहेको देखाएको छ। घरेलु सम्बन्धमा उत्पन्न हुने द्वन्द, हिंसा र अविश्वासका कारण यस्ता घटना दोहोरिने गरेको प्रहरीको विश्लेषण छ। मुलुकभर प्रत्येक वर्ष सरदर 600 जनाको हत्या हुने गरेकोमा 38.38% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार विभिन्न कारणले नाता सम्बन्धबाटै हत्या हुने गरेको छ। पछिल्लो 70 महिनामा मुलुकभर 1,940 पुरुष र 1,209 महिला गरी 3,502 जनाको हत्या भएको छ। यसमा 211 बालक र 142 बालिका छन्। प्रहरीका अनुसार ती हत्यामा 1,344 जनाको अर्थात 38.41% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट भएको पाइएको छ। प्रहरीका अनुसार वैदेशिक रोजगार, बढ्दो बेरोजगारी, प्रविधिको दुरूपयोग, मादक पदार्थ सेवन जस्ता घटनाले परिवारभित्रको सौहार्दता कम बनाएको छ। सोही कारण यस्ता घटना हुने गरेको देखिन्छ।
3: प्रतिनिधिसभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ।
7: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ। असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले जवाब दिइसक्नु भएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत नवौं बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सृजना गर्ने योजना।

0: अभी गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: बिलायन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखिए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाउनु भएको छ। मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा स्वास्थ्य र विद्युतमा थप करको भार थपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उहाँले बताउनु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुबान क्षेत्रका रूपमा पहिचान गरेको छ। ती क्षेत्रहरूमा करिब 8115 परिवार प्रभावित हुन सक्ने अनुमान छ।
4: विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। डुबान हुने ठाउँका हिसाबले वडा नम्बर 30 21 ठाउँ तथा 4 र 32 12 ठाउँ जोखिमयुक्त छन्। प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ। सामाखुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ। वडा नम्बर 26 1255, 4 955 र 3 नम्बर वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ। विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ।
3: महानगरले डुबानको जोखिम न्यूनीकरणका लागि नदी तथा ढल सरसफाई, सतह ढल व्यवस्थापन, क्याचपिट र म्यानहोल सफा गर्ने कामलाई तीव्रता दिएको पनि जनाएको छ। हाल दैनिक 30 जनशक्ति परिचालन गरेर ढलमा रहेका अवरोध हटाउने काम भइरहेकाले सम्भावित बाढ़ी र डुबानको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गणेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ। कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2013 तथा फिल्म स्टोरी बैंक प्रतियोगिता 2026 शुभारम्भमा बोल्दै उहाँले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको टिप्पणी गर्नुभएको हो।
5: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो, यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानून नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो, तर ऊ चाहिँ नेपाल आएन। अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो। मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनु पर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखिदियो, नेपालमा सामानै ल्याउनु दिनु। हरेक कुरामा कर, खै त हामीले कर छुट गरेको, जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भएन भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै। अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन।
3: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ।
6: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ। असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने उल्लेख गरिएको छ। यसपटक प्रदेश सरकारले गएको वर्षकै जस्तै 38 अर्ब हारहारी बजेट ल्याउने तयारी गरेको जनाइएको छ।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले धितो बिनाको ऋण प्रवाहको तयारी भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ।
2: पियर टु पियर ल्यान्डिङ इन्डियाको अनुभव हामीले हेऱ्यौँ. यो जहाँ गए पनि जग्गा माग्ने धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ. यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या. के गर्ने अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसले
3: रेडियो.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत नागरिकलाई कर छूट दिएको जस्तो देखिए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाउनु भएको छ. मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा स्वास्थ्य र विद्युतमा थप करको भार थपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको वहाँले बताउनु भएको छ. नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भएको छ. काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुबान क्षेत्रका रूपमा पहिचान गरेको छ. ती क्षेत्रहरूमा करिब 8115 परिवार प्रभावित हुन सक्ने अनुमान छ.
4: विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ. वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्. डुबान हुने ठाउँका हिसाबले वडा नम्बर 30 21 ठाउँ तथा 4 र 32 12 ठाउँ जोखिमयुक्त छन्। प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ. सामाकुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ. वडा नम्बर 26 1255, 4 955 र 3 नम्बर वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ. विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ.
3: महानगरले डुबानको जोखिम न्यूनीकरणका लागि नदी तथा ढल सरसफाई, सतह ढल व्यवस्थापन, क्याचपिट र म्यानहोल सफा गर्ने कामलाई तीव्रता दिएको पनि जनाएको छ. हाल दैनिक 30 जनशक्ति परिचालन गरेर ढलमा रहेका अवरोध हटाउने काम भइरहेकाले सम्भावित बाढ़ी र डुबानको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ. राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गणेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छूट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ. कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2023 तथा फिल्म स्टोरी बैंक प्रतियोगिता 2026 शुभारम्भमा बोल्दै वहाँले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको टिप्पणी गर्नुभएको हो.
5: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो. यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानून नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो, तर ऊ चाहिँ नेपाल आएन. अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो. मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरू, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनु पर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखेको, नेपालमा सामानै ल्याउनु दिनु. हरेक कुरामा कर खै त हामीले कर छुट गरेको. जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भए भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै. अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन.
3: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ.
6: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ. असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ. असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ. प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ. यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ. प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ. प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ. युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने उल्लेख गरिएको छ. यसपटक प्रदेश सरकारले गएको वर्षकै जस्तै 38 अर्ब हाराहारी बजेट ल्याउने तयारी गरेको जनाइएको छ.
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले धितो बिनाको ऋण प्रवाहको तयारी भइरहेको जानकारी दिनुभएको छ. राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ.
7: पियर टु पियर ल्यान्डिङ इन्डियाको
2: अनुभव हामीले हेर्यौँ, यो जहाँ गए पनि जग्गा माग्ने धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ। यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या, के गर्ने अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसले लिन्छ।
7: यो PFBS गोर्खा रेडियो हो।

0: રેડિયો સૈન્ય સમુદાયમાં રિલાયન્સ ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોરખા રેડિયો ગોરખા રેડિયો.
1: काँग्रेसका सभापति गगन कुमार थापाले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत नागरिकलाई कर छूट दिएको जस्तो देखिए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाउनु भएको छ. मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा स्वास्थ्य र विद्युतमा थप करको भार थपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उहाँले बताउनु भएको छ. नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भएको छ. काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुबान क्षेत्रका रूपमा पहिचान गरेको छ. ती क्षेत्रहरूमा करिब 8115 परिवार प्रभावित हुन सक्ने अनुमान छ.
2: विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ. वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्. डुबान हुने ठाउँका हिसाबले वडा नम्बर 30 21 ठाउँ तथा 4 र 32 10 ठाउँ जोखिमयुक्त छन्. प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ. सामाखुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ. वडा नम्बर 26 1255, 4 955 र 3 नम्बर वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ. विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ.
1: महानगरले डुबानको जोखिम न्यूनीकरणका लागि नदी तथा ढल सरसफाई, सतह ढल व्यवस्थापन, क्याचपिट र म्यानहोल सफा गर्ने कामलाई तीव्रता दिएको पनि जनाएको छ. हाल दैनिक 30 जनशक्ति परिचालन गरेर ढलमा रहेका अवरोध हटाउने काम भइरहेकाले सम्भावित बाढ़ी र डुबानको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ. राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गणेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छूट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ. कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2083 तथा फिल्म स्टोरी बैंक प्रतियोगिता 2026 शुभारम्भमा बोल्दै वहाँले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको टिप्पणी गर्नुभएको हो.
3: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो. यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानून नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो, तर ऊ चाहिँ नेपाल आएन. अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो. मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनु पर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखिदिए, नेपालमा सामानै ल्याउनु दिनु. हरेक कुरामा कर, कहिले हामीले कर छुट गरेको? जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भएन भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै? अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन.
1: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ.
4: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ. असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ. असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ. प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ. यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ. प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ. प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ. युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने उल्लेख गरिएको छ. यसपटक प्रदेश सरकारले गएको वर्षकै जस्तै 38 अर्ब हारहारी बजेट ल्याउने तयारी गरेको जनाइएको छ.
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले धितो बिनाको ऋण प्रवाहको तयारी भइरहेको जानकारी दिनुभएको छ. राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ.
5: पियर टु पियर ल्यान्डिङ इन्डियाको अनुभव हामीले हेऱ्यौँ, यो जहाँ गए पनि जग्गा माग्ने धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ। यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या, के गर्ने अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसले रिस्क कसले अस्ट्युम गर्छ भन्नुमा
1: एकदमै।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मुलुकभर हरेक वर्ष औसत करिब 600 जनाको हत्या हुने गरेकोमा तीमध्ये 38.38% घटना परिवारभित्रकै सदस्य वा नाता सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको तथ्याङ्क आएको छ।
4: नेपाल प्रहरीको तथ्याङ्क अनुसार पारिवारिक विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, सम्बन्धगत तनाव लगायत विभिन्न कारणले नाता सम्बन्धभित्रै हत्या हुने गरेको छ। तथ्याङ्कले परिवारभित्र हुने हत्यामध्ये श्रीमानबाट श्रीमतीको हत्या हुने घटना सबैभन्दा बढ़िरहेको देखाएको छ। घरेलु सम्बन्धमा उत्पन्न हुने द्वन्द, हिंसा र अविश्वासका कारण यस्ता घटना दोहोरिने गरेको प्रहरीको विश्लेषण छ। मुलुकभर प्रत्येक वर्ष सरदर 600 जनाको हत्या हुने गरेकोमा 38.38% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार विभिन्न कारणले नाता सम्बन्धबाटै हत्या हुने गरेको छ। पछिल्लो 70 महिनामा मुलुकभर 1940 पुरुष र 1209 महिला गरी 3502 जनाको हत्या भएको छ। यसमा 211 बालक र 142 बालिका छन्। प्रहरीका अनुसार ती हत्यामा 1344 जनाको अर्थात 38.41% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट भएको पाइएको छ। प्रहरीका अनुसार वैदेशिक रोजगार, बढ्दो बेरोजगारी, प्रविधिको दुरूपयोग, मादक पदार्थ सेवन जस्ता घटनाले परिवारभित्रको सौहार्दता कम बनाएको छ। सोही कारण यस्ता घटना हुने गरेको देखिन्छ।
3: बागलुङको टोरपाटन नगरपालिका 4 कालदुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खास नेपालले वृहत खानेपानी योजना निर्माण सम्पन्न गरेको छ। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
5: कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 खुङ्गामा वृहत खानेपानी योजना निर्माण गरेको छ। कादुरीले खानेपानी योजना निर्माण सम्पन्न गरिदिएपछि अहिले पानीका लागि निकै सजिलो भएको स्थानीय कमला छवि विश्वकर्माले बताउनु भयो।
6: एकदम समस्या थियो खानेपानीको। पहिला दिनमा 2-4 ब्यागरी पानी मात्रै उपलब्ध थियो हामीलाई। त्यही पनि अब सुक्खा समयमा त झन् पानीको एकदमै हाहाकार हुने अनि 2-3 घन्टा टाढाबाट पानी बोकेर पिउनु पर्ने अवस्था थियो। अहिले चाहिँ यो कादुरी संस्थाले पानी ल्याइदिएपछि हामीलाई एकदम सजिलो सहज भएको छ।
5: कादुरीले 361 घरसँगै विद्यालयमा समेत खानेपानीको प्रबन्ध गरिदिएको ढोरपाटन नगरपालिका 4
7: मुख्य गरी खुङ्गा, सोरबाङ, किरी गाउँको चाहिँ 361 घर दुरी खानेपानी उपभोक्तालाई योजनाले समेट्छ र कादुरी अफिसको चाहिँ खानेपानी योजना सञ्चालन हुने क्षेत्रमा विद्यालयमा खानेपानी, त्यसमा चाहिँ बालमैत्री धारा, शौचालय समेत हुन्छ र यो क्षेत्रमा सोरबाङ आधारभूत विद्यालय र दीपक आधारभूत विद्यालय रहेको छ। यसको 2 शौचालय पनि निर्माण सम्पन्न भएको छ।
5: 3.75 करोड भन्दा बढीको रकममा उक्त खानेपानी योजना सम्पन्न भएको उहाँको भनाइ छ।
7: यसको लागत चाहिँ खानेपानी तर्फ 3,33,94,253.83 कादुरी अफिसको लगानी हो र यसमा 11% हिसाबले चाहिँ 42,700 बराबरको स्थानीय जनश्रमदान गरेर 3,75,94,953.83 खानेपानी योजनाको कुल लागत रहेको छ र शौचालय तर्फ सोरबाङ आधारभूत विद्यालयको शौचालयमा 11,92,646.11 र दीपक आधारभूत विद्यालयको शौचालय निर्माणको लागि 13,777.01 लगानी भएको छ। 2082 कार्तिक 13 यसको चाहिँ निर्माण सुरु भएको र सम्पन्न चाहिँ 2083 वैशाख 26 गतेसम्म आइपुग्दा सम्पन्न भएको।
5: कादुरीको सहयोगमा 9 किलोमिटर टाढाबाट पानी ल्याइएको उहाँले बताउनु भयो।
7: 9 किलोमिटर टाढाको दूरीबाट चाहिँ हामीले मुख्य पाइप लाइन लिएको छ र टोटलमा 32,570 मिटर पाइप बिछाएर यो तलदेखि माथिसम्मको गाउँहरूमा सबै ठाउँमा उपलब्ध गराएको।
5: अहिलेको योजना सम्पन्न भएपछि लामो समयका लागि खानेपानीबाट ढुक्क भएको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढा बताउनुहुन्छ।
8: अनुमान अनुसार त झट्ट 30 वर्षलाई भन्नुभएको छ। अब त्योभन्दा पछाडि हाम्रो राम्ररी हामीले गर्दै गयो भने त्योभन्दा बढी पनि जान्छ। त्यो जनसङ्ख्याको हिसाबले चाहिँ पुग्ने नपुग्ने भन्ने कुरो पछि बताउँछ। यथावतकै लागि त 30 होइन हाम्रो 50 वर्ष जान्छ।
3: अब खबर फटाफट।
9: म्याग्दी मालिका गाउँपालिका 2 रुमका महिलाले जंगलमा खेर जाने अल्लोलाई बनाए आमदानीको स्रोत। 12 महिला उद्यमी अल्लोबाट कपडा बनाउने काममा 400 सिस्नोको डाँटको बाहिरी भागबाट पुवा निकालिने। इटारीमा कोशी प्रदेशकै सबभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने, 4,000 जना अट्ने क्षमताको एबी हस्पिटालिटी विन्दम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न, जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको प्याज काट्न ढिलाइ, घरासी प्रयोजनका लागि राखिएका मोटर र खाने पानी।

0: samudayamaa.
1: Pelaajan Buddy.
0: On Air.
1: Appmaa.
0: Ani Smart Speakermaa Bandhos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio Ho.
0: Gorkha Radio Ho.
3: संयुक्त राज्य अमेरिका र इरान बीच शान्ति सम्झौता भएको छ। पाकिस्तानका प्रधानमन्त्रीले दुवै पक्षले लेबनान सहित सबै मोर्चाहरूमा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा समाप्त गर्ने घोषणा गरेको बताउनु भएको छ। आधिकारिक हस्ताक्षर समारोह जून 19 स्विजरल्याण्डमा हुनेछ। वाशिङटनबाट बीबीसीका टमस मोर्गन।
4: We've just heard now that President Donald Trump has made a remark on Truth Social that the deal is now complete. He's written on Truth Social saying, "Congratulations to all. I hereby fully authorize the toll-free opening of the Strait of Hormuz, and hereby authorize the immediate removal of the United States naval blockade. Let the oil flow, President Donald Trump."
3: प्रधानमन्त्री बालेन्द्र शाहले आफूले सामाजिक सञ्जालमा लेखेका स्ट्याटसलाई लिएर अनेक टिप्पणी हुन थालेपछि प्रष्टीकरण दिनुभएको छ। हिजो साँझ वहाँले गृहमन्त्री सुदन गुरूङ र भौतिक पूर्वाधार मन्त्री सुनिल नमसालसँगको तस्विर राख्दै देश बनाउने टोली भनेर लेख्नु भएको थियो। त्यसलाई लिएर क्याबिनेटमा रहेका अन्य सदस्यलाई हेपिएको भन्दै सञ्जालमा टिप्पणी गरिएपछि प्रष्टीकरण दिनुभएको हो। उहाँले हप्ताभरि काम गरेर म विदाको दिन जिस्किन्छु, यो समस्या होइन, दुःख त्यो दिन मान्नु जुन दिन म जिस्किन छाड्छु भनेर सञ्जालमा लेख्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र साईले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ।
5: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो, यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानुन नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो, तर ऊ चाहिँ नेपाल आएन। अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो, मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनुपर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखिदियो, नेपालमा सामानै ल्याउँदैन। हरेक कुरामा कर, कहिले हामीले कर छुट गरेनौँ? जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भएन भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै? अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन।
3: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयको विनियोजनमाथि आज र भोलि छलफल हुने भएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले धितो बिनाको ऋण प्रवाहको लागि तयारी भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो।
6: पियर टु पियर ल्यान्डिङ इन्डियाको अनुभव हामीले हेर्यौँ, यो जहाँ गए पनि जग्गा माग्ने धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ। यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या, के गर्ने? अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसले लिन्छ, यो रिस्क कसले अस्युम गर्छ भन्नेमा। सो एकदमै रिस्क अभर्जनको कल्चर भयो क्या हामी कहाँ, जोखिम मोल्दै नमोल्ने। कर्मचारी साथीहरूसँग म छलफल गर्छु, होइन हजुर यो त ऐनले प्रोटेक्ट गरिदियो भने मात्र गर्न सकिन्छ, क्याबिनेटले त्यो इन्स्योर गरिदियो भने मात्र गर्न सकिन्छ भन्ने हुन्छ। सो हाम्रो ब्युरोक्रेसीलाई पनि यति रिस्क अभर्स बनाइएको छ, रिफर्मर्सहरूलाई रिवार्ड गर्नुपर्नेछ, प्रोटेक्ट गर्नुपर्नेछ। यी कुराहरू चाहिँ हामीले वातावरण बनाउँदै जाने हो, अहिले म धेरै कुरा भनेन।
3: र राष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा गरिने कामको झलक पनि वाग्लेले सुनाउनु भएको छ।
6: इकोनोमिक पोलिसी पनि फरवर्ड लुकिङ होस्, फरेन पोलिसी फरवर्ड लुकिङ होस्। भर्खरै हाम्रो पार्टीका सभापति परराष्ट्र मन्त्रीज्यूले भारतको चाहिँ भ्रमण गरेर आउनु भएको छ, चीन जानु भएको छ अहिले परराष्ट्र मन्त्री। यो एउटा कोहेरेन्ट भिजनलाई इम्प्लिमेन्ट गर्ने हिसाबले वेयर नट एन्कम्बर्ड बाई द ब्यागेज अफ द पास्ट, यो नयाँ एस्पिरेसनल नेपाललाई कसरी ड्राइभ गर्ने, हाम्रो परराष्ट्र नीतिहरूलाई पनि इकोनोमीसँग अब जोड्नु पर्यो भन्ने स्पिरिटबाट नै अहिले नेगोसिएसनहरू भइरहेछ।
3: मन्त्री वाग्लेले आफ्ना प्रतिस्पर्धी राजनैतिक दलहरू आफूभन्दा फरक बाटोमा हिँडिरहेको दावी गर्दै विपक्षी दललाई उहाँले समूह भनेर भन्नुभएको छ।
6: न्यू नेपाल हामी यसलाई राजनीतिक रूपले त्यो रप्चर भइसकेको छ, सो द धेरै समूहहरूलाई त्यो क्याचअप गर्न टाइम लागिरहेको देख्छु क्या म, होइन नेपाल मुभ अन भएर कहाँ पुगिसक्यो डेमोग्राफिकली एस्पिरेसनली, तर त्यो इन्ट्रेन्स्ड डिप रुटेड इन्ट्रेस्टहरू चाहिँ दे आर रेजिस्टिङ चेन्ज, सो यसलाई फाइट गर्न पनि युवा साथीहरू अगाडि आउनुपर्ने हुन्छ।
3: सम्मेलनमा कोशी प्रदेशका उद्यमी मिजास पोखरेलले वित्तीय